को अधिकतम ब्याज दर 0.07% बिन्दुले घटेको हो। असारमा ब्याज दर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, हिमालयन प्राइम कमर्सियल, कुमारी स्टाण्डर्ड चार्टर्ड र एनएमबी ब्याङ्क रहेका छन्। यी मध्ये हिमालयन ब्याङ्कले सर्वाधिक 0.25% बिन्दुले ब्याज दर घटाएको छ। उसले जेठमा 4.25% रहेको ब्याज दर असारमा 4% झारेको हो। असारमा 7 ब्याङ्कले घटाए ब्याज दर शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ। रासोपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो। रासोपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ।
2: मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री, उद्योगको व्यवस्थापन र संचालनलाई पनि चुनौतीको रूपमा लिइएको छ।
1: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायीलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो।
2: नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत नागरिकलाई कर छूट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उनले बताए।
1: यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रतिकार्य योजना समेत स्वीकृत गरेको छ।
2: आईएमए लिमिटेडको 26 वार्षिकोत्सव काठमाडौँमा सम्पन्न भएको छ। सो अवसरमा आईएमए लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेशन मार्फत अझ परिष्कृत, सुरक्षित र छिटो छरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ़ संकल्पित रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको उहाँको भनाइ थियो।
1: काठमाडौँ महानगरपालिकाको 1900 नगर अधिवेशनले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यभाग प्रमुख सुनिता डंगोलले फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनचक्रिय लगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्धन हुने गरी महानगर क्षेत्रलाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने बताउनुभयो।
2: अब शेयर बजार। गत साता नेपालको धितोपत्र दोस्रो बजारमा बिक्री चापको असर देखिएको छ। अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक 1.14% घटेको छ। त्यस्तै कारोबार रकम 14.38% र कारोबार किता करिब 19% कम भएको छ। औसतमा पनि अघिल्लो साताभन्दा

0: गत साता कारोबार रकम र कित्ता कम भएको छ। बजेट पछिको दोस्रो सातामा पनि लगानीकर्ताको निराशा कायमै रहेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2755.41 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2724.03 बिन्दुमा झरेको हो।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग सञ्चालन र इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छूट लगायत विषयमा शान्ति सम्झौता हुने भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै इरानले सबै व्यावसायिक जहाजका लागि हर्मुज जलमार्ग खुल्ला गर्ने तयारी गरेको छ। सम्झौतापछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्। त्यस्तै दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको 60 दिनभित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्।
3: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समयको खेलमा आइभोरी कोस्ट र इक्वेडर बीचको प्रतिस्पर्धा अहिले जारी रहेको छ। अमेरिकाको मिल डेल्फियामा नेपाली समयअनुसार सोमबार बिहान 4:45 बजे शुरू भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलको शुरूआती 45 मिनटमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन्। यसअघि यही समूहको अर्को खेलमा जर्मनीले कुरासाओमाथि 7-2 फराकिलो जित दर्ता गर्दै 3 अङ्कका साथ आफ्नो खाता खोलिसकेको छ।
0: अब विचार विश्लेषणको पालो। विपक्षी दलका नेताको गर्जन र सत्तापक्षको ताली शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता आज प्रविधिबाट स्थापित गराइएको छ। महाधिवेशनमा निर्वाचन जित्ने उद्देश्य अनुसार आफन्तलाई क्रियाशील सदस्य बनाइएको छैन। नेपाली कंग्रेसको एउटा तबका जसले आफूलाई ठेकेदारका रूपमा मानेका छन् उनीहरू बाहिर हुँदा पनि कंग्रेसका क्रियाशील सदस्यमा 7 लाख हाराहारीमा पुग्नुलाई कमजोर ठान्न सकिँदैन। गगन थापालाई नेता नमान्ने र प्रजातन्त्र आएदेखि सत्ताको स्वादमा रमेका उनीहरूलाई यो नेतृत्व मन परेको पनि छैन। प्रजातन्त्रमा विश्वास गर्ने यो पार्टीमा अहिले पनि विवाद र अव्यवस्था नभएको होइन। वर्तमान नेतृत्वले अभियानलाई प्रविधिमा जोडेर कंग्रेसलाई एउटा गति दिने प्रयास गरिरहेका छन्। उनीहरूले अभिभावकको साथ छैन, अभिभावकसित टाँसिएर बसेका व्यक्तिको साथ पनि छैन, तर अभियानमा वर्तमान नेतृत्वले देखाएको भूमिकालाई नकार्न सकिँदैन। नेपाली कंग्रेसका वर्तमान नेतृत्वमा पार्टीप्रतिको विश्वास छ, बीपी कोइरालाको दर्शनप्रति आस्था छ, नेपाललाई विकसित मुलुक बनाउने हुटहुटी पनि छ।
3: रासुपाले गुटगत राजनीतिको नियति नभोगोस् शीर्षकमा कान्तिपुर दैनिकमा राजाराम गौतमको विचार छापिएको छ। छोटो समयमै थुप्रै उतार चढ़ाव झेलेको रासोपामा अहिले पनि व्यक्ति केन्द्रित राजनीतिकै बाहुल्यता छ। संस्थापक सभापति रवि लामिछाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर भनेका छन्। व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हावी छ, अर्थात व्यक्तिवाद, वैचारिक अस्पष्टता अनि संगठनात्मक अपरिपक्वता पार्टी संस्थागत हुने कुराको सबैभन्दा ठूलो तगारो यही हो। अर्को समस्या हो वैकल्पिक राजनीतिको भाष्यबाट स्थापित भए पनि रासोपाको व्यवहार त्यस अनुकूल छैन, व्यवहार र कार्यशैलीमा तदर्थवादी छ।
0: श्रम आप्रवासन र स्थानीय तह वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दैनिकमा छापिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण छ। सूचना प्रवाह, सिप विकास, सुरक्षित आप्रवासन, तथ्यांक व्यवस्थापन, विप्रेषणको उत्पादनशील उपयोग तथा फर्किएका आप्रवासीको पुनः एकीकरण जस्ता कार्य मार्फत स्थानीय तहले श्रम आप्रवासनलाई स्थानीय विकाससँग जोड्न सक्छ। विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सही सूचना उपलब्ध गराउनु स्थानीय तहको पहिलो र प्रमुख दायित्व हो। आप्रवासी परिवारको संरक्षण गर्नु जनताको सबभन्दा नजिक रहेको सरकारको जिम्मेवारी नै हो। वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत तथा लगानी संस्कृतिको विकास गर्न सकिन्छ।
3: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
1: यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला बिहानको छ बजेको छ।
0: इट्स 6 AM।

अब समाचार विस्तारमा। प्राकृतिक खाद्य चक्रका संवाहक एवं प्रकृतिका कुचिकार मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन्। व्यास नगरपालिका 10 तुम्सी स्थित व्यास गौ संरक्षण केन्द्रले गरेको सुरक्षित आहारको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो। केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी 9 प्रजातिका करिब 100 संख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन्। नगरपालिकाले सञ्चालन गरेको गौ संरक्षण केन्द्रमा प्राकृतिक रूपमा मरेका गाई गोरुलाई सुरक्षित रूपमा गिद्धको आहार सिनो बनाउने व्यवस्था मिलाएपछि यी चराको बासस्थान सुरक्षित बनेको हो। व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेउपानेले भौतिक पूर्वाधारसँगै प्रकृति र प्राणीको सह अस्तित्व रक्षाका लागि यो मानवीय र प्राकृतिक अभियान चलाइएको बताउनुभयो। नगर प्रमुख नेउपानेले भन्नुभयो, गौ संरक्षण केन्द्र मार्फत हामीले एउटा पूर्ण पर्यावरण चक्र इकोसिस्टम निर्माण गरेका छौँ, जहाँ गाई गिद्ध नदी र वनस्पति सबै आपसमा जोडिएका छन्। यस अभियानका लागि नगरपालिकाले वार्षिक 15 लाख रुपियाँसम्म बजेट विनियोजन गर्दै आएको छ। केन्द्रमा कार्यरत कर्मचारीको पारिश्रमिक, गाईको दाना, औषधि र पूर्वाधार सुरक्षामा नगरपालिकाले निरन्तर लगानी गरिरहेको छ। केन्द्रका अध्यक्ष तथा वडा नम्बर 10 का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाका अनुसार नगरपालिकाले दूरगामी महत्त्वको क्षेत्रमा लगानी गरेर पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाएको छ। यस कार्यमा स्थानीय र राष्ट्रिय निकायको पनि उत्तिकै साथ छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सिनोलाई गिद्धका लागि सुरक्षित बनाउन प्राविधिक सहयोग गरिरहेको छ भने तनहुँ जलविद्युत आयोजनाले गिद्ध बस्नका लागि अग्ला खम्बाहरूको व्यवस्था गरिदिएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगले गिद्धको बासस्थान सुरक्षित बनाउन मद्दत पुगेको छ। व्यास नगरपालिका 5 ढुडेनी स्थित मा अम्बिक अलौकिक कृषि फर्मकी सञ्चालिका कल्पना गौली व्यास नगरपालिकाको यो कार्यलाई नेपालकै अन्य स्थानीय तहका लागि प्रेरणादायी संरक्षण मोडल भएको बताउनुहुन्छ। गौशालामा मलमूत्रबाट बायोग्यास निर्माण गरी केन्द्रलाई स्वावलम्बी बनाइनु र हराइसकेको गिद्धहरूको पुनरागमन हुनुले व्यास नगरपालिकालाई इको मोडल नगरपालिकाका रूपमा स्थापित गरेको छ। आधुनिकताको तीव्र प्रभाव र पुस्तान्तरणको अभाव भाषा संस्कृति र ऐतिहासिक पहिचान ओझेलमा पर्न थालेपछि तनहुँमा भुजेल समुदायका बासिन्दा जागरूक हुन थालेका छन्। मौलिक सांस्कृतिक धरोहर सङ्कटमा पर्न थालेपछि यसको संरक्षण र सम्वर्धनका लागि समुदाय स्तरबाटै स्वत स्फूर्त रूपमा सक्रियता देखिन थालेको हो। भुजेल समाज सेवामा देवघाट गाउँपालिका 1 बसेनी टारमा शनिबार विशेष सांस्कृतिक प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ पुस्तालाई पुर्खाको गौरवमय संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भुजेल समुदायका विभिन्न 8 वटा टोलीले ऐतिहासिक पहिचान बोकेको चुड्का र कौरा नाच प्रस्तुत गरेका थिए। आफ्नो मौलिकता रक्षाका लागि आयोजित यस कार्यक्रमका लागि देवघाट गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने अपुग रकम स्थानीय समुदाय आफैले चन्दा सङ्कलन गरेर जुटाएका थिए। कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मौलिक भाषा र संस्कृति मेटिए सिङ्गो जाति र उसको इतिहास नै संसारबाट नमेटिने मार्मिक धारणा व्यक्त गर्नुभयो। जुन जातिको आफ्नो मौलिक भाषा संस्कृति र वेशभूषा रहँदैन त्यो जातिको अस्तित्व र गौरव नै समाप्त हुन्छ। अध्यक्ष थापाले भन्नुभयो, भुजेल समुदायको यो ऐतिहासिक संस्कृति देवघाटको मात्र नभई राष्ट्रकै अमूल्य सम्पत्ति र पहिचान हो। यस्ता कला र संस्कृतिको प्रबन्धनका लागि आगामी दिनमा पनि गाउँपालिकाले नीतिगत र बजेटरी सहयोगलाई निरन्तरता दिनेछ। भुजेल समाज सेवा समिति तनहुका अध्यक्ष पृथ्वी भुजेलले नयाँ पुस्तामा परम्परागत संस्कृति र पहिचान प्रतिको आत्मसम्मान घट्दै जाँदा मौलिक संस्कार र लोक परम्परा इतिहासको पानामा मात्र सीमित हुने जोखिम बढेकाले पुस्तान्तरणका लागि यो अभियान सुरु गरिएको बताउनुभयो। चुड्का र कौरा नाच केवल मनोरञ्जनको माध्यम मात्र होइनन्, यो हाम्रो जातीय पहिचान र पुर्खाको ऐतिहासिक विरासत पनि हो। अध्यक्ष भुजेलले भन्नुभयो, लोपोन्मुख संस्कृतिको जगेर्ना समुदायको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा राज्य तथा सम्बन्धित सरकारवाला निकायबाट थप संरक्षण प्रोत्साहन र सहयोग आवश्यक छ।
मौलिक पहिचान रक्षाका लागि सिङ्गो फुजेल समुदाय भूगोलभन्दा माथि उठेर गोलबद्ध हुनुपर्नेमा जोड दिनुभयो। आबु खैरिनी गाउँपालिका 4 का वडाध्यक्ष मिलन भुजेल, शुक्ला गण्डकी नगरपालिका 3 का वडाध्यक्ष सचिन भुजेल, भुजेल महिला समाजकी केन्द्रीय अध्यक्ष वसुन्धरा घरती, भुजेल समाजका केन्द्रीय उपाध्यक्ष विमल जीसी भुजेल, कार्यक्रममा चितवन भुजेल समाजका अध्यक्ष राम भुजेल, समाजका तनहु जिल्ला उपाध्यक्ष मन बहादुर भुजेल र सचिव गोपाल घरती लगायतले आफ्नो कला र संस्कृति मर्न नदिन युवा पुस्तालाई सिप र परम्परा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औल्याउँदै यस अभियानमा निरन्तर साथ दिने एकबद्धता जनाउनुभयो। मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको उच्च जोखिममा रहेको तनहुमा सम्भावित प्राकृतिक प्रकोपसँग जुझ्न जिल्लाका 3 वटै सुरक्षा निकायलाई सतर्क राखिएको छ। 3 वटै निकायका विशेष उद्धार टोलीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। विपदका बेला तत्काल घटनास्थल पुगेर खोज उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत संयन्त्रलाई आवश्यक उपकरण सहित तैनाथ गराइएको जनाइएको छ। सुरक्षा टोलीको यही कार्यकुशलता र पूर्व तयारीका लागि ब्यास नगरपालिका 5 पाटन स्थित उर्लदो मादी नदीको भेलमा 1 चुनौतीपूर्ण प्रदर्शनात्मक अभ्यास समेत गरिएको छ। गण्डकी प्रदेश सरकारको आह्वानमा आयोजित उक्त अभ्यासमा बाढीमा फँसेका व्यक्तिलाई ऱ्याफ्टिङ बोट र डोरीको सहायताले नदीबाट जीवितै बाहिर निकाल्ने, पहिरो र खोजमा खसेका सवारी साधनबाट घाइतेको द्रुत उद्धार गर्ने तथा प्राथमिक उपचार गरी हेलिकप्टर र एम्बुलेन्स मार्फत अस्पताल पठाउने जस्ता युद्धस्तरका काल्पनिक दृश्य शुक्रबार प्रदर्शन गरिएको थियो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले मनसुन सुरु हुन साथ जिल्लाका पृथ्वी राजमार्ग खण्ड र ग्रामीण सडक पहिरोको उच्च जोखिम रहेकोले विशेष सतर्कता अपनाइएको जानकारी दिनुभयो। बाढी र पहिरोले बाटो थुन्दा वा नागरिकको जोखिममा पर्दा 5 देखि 10 मिनट भित्रै उद्धार टोली घटनास्थलमा अपरेसन सुरु गर्ने गरी प्रविधिको व्यवस्थापन र आवश्यक राशन सहित तयारी अवस्थामा छ। जिल्लाका सबै पालिकामा आपतकालीन नियन्त्रण कक्षलाई सक्रिय बनाउनुका साथै जेसीबी र हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको छ। अब विदेशको खबर। इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम आगामी जुलाई 4 देखि तेहरानमा सुरु हुने भएको छ। इरानी सरकारी सञ्चार माध्यमहरूको जानकारी अनुसार यो अन्त्येष्टि जुलाई 9 मा उनको गृह सहर मसहदमा समापन हुनेछ। गत फेब्रुअरी 28 मा इजरायल र अमेरिकाले इरानीमाथि गरेको पहिलो दिनको हवाई हमलामा 86 वर्षीय खामेनी मारिएका थिए। उनले 36 वर्षसम्म इस्लामिक गणतन्त्र इरानको नेतृत्व सम्हालेका थिए। अन्त्येष्टि कार्यक्रम अन्तर्गत जुलाई 7 मा तेहरानको दक्षिणमा रहेको पवित्र सहर कोममा पनि विशेष धार्मिक समारोह आयोजना गरिने सञ्चार माध्यमले जनाएका छन्। इस्लामिक कानुन अनुसार मृत शरीरलाई 24 घण्टा भित्रै गाड्नुपर्ने नियम भए पनि युद्धको समय जस्ता विशेष परिस्थितिमा यसलाई केही समयपछि सार्न मिल्ने छुट रहेको छ। खामेनीले आफ्नो शासनकालमा इरानलाई एक शक्तिशाली अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गरेका थिए। उनले लेबनानको हिजबुल्लाह जस्तो लडाकु समूह मार्फत मध्य पूर्वी क्षेत्रमा इरानको सैन्य प्रभाव विस्तार गरेका थिए। देशभित्र भएका विभिन्न जनविद्रोहहरूलाई उनले कडा रूपमा दबाएका थिए। खामेनीले सधैँ अमेरिकाको कडा आलोचना गरिरहे। अर्कोतर्फ अमेरिकी प्रशासनहरूले इरानको आणविक कार्यक्रमलाई लिएर सिर्जित विवाद समाधान गर्ने प्रयास गरे पनि त्यसमा सफल हुन सकेका थिएनन्। जुन हवाई हमलामा खामेनी मारिएका थिए त्यसले मध्य तेहरानमा रहेको उनको मुख्य सरकारी निवासलाई पूर्ण रूपमा ध्वस्त पारेको थियो। सोही हमलामा खामेनीका 56 वर्षीय छोरा मुस्तफा खामेनी पनि घाइते भएका थिए भने उनले आफ्नी श्रीमतीलाई गुमाएकी थिइन्। मुस्तफा अहिले आफ्ना पिताको उत्तराधिकारीका रूपमा इरानको नयाँ सर्वोच्च नेता बनेका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार एक महत्त्वपूर्ण राजनीतिक दावी गरेका छन्। उनका अनुसार विगत 3 महिनाभन्दा बढी समयदेखि युद्धमा रहेका इरान र अमेरिका अन्तत एक शान्ति सम्झौताको फ्रेमवर्कमा सहमत भएका छन्। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।
तनहुमा लोपनमुख नौ प्रजातिका गिद्धको पुनरागमन। चुड्का नाच मार्फत मौलिक पहिचान जोगाउँदै भुजेल समुदाय। विपदसँग जुझ्न उद्धार टोलीको तयारी। र इरानको सर्वोच्च नेता खामेनीको अन्त्येष्टि आगामी जुलाई 4 देखि सुरु हुने।

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
4: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: अनि तयो कागज के मे छि वा?
7: अ झिल्काई,
6: के पर्सनल नम्बर ब्लक लै वदि?
7: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई।
6: अनि बैंगरी,
7: बैंगरी
6: अ
7: चढ चाहिँ तले लल पर्दी,
6: चम लल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुई न योरी थोनिप दक्या सचेत तल परिम।
7: सतर्क तना ठगी तब दक्या जोगिना।
8: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश।
9: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063637, 9856607 र 9856608667।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066633344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहु। फोन नम्बर 9856063363, 9856060917 र 9856608।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: ओन्ली एफएम 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
3: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065563715 र 98 41 12 07 40।
0: दमौली एफएम 94.2 समुदायको

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460-62803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058000700,
4: 98460-40304।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै

0: विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याव घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
10: फुलको आँखामा फुलै संसार
11: काडा। कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
12: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
12: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805414437।
12: ब्यास 3 प्रशासन चोक, दमौली।
13: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउँ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98560 43 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98560 63 363, 98560 69 17 र 98560 68 67।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
7: दमौलिया FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: TFM 94.2 समुदाय को आवाज।
1: यही 2083 बैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: समिति हो चौदह के में बहुत लोटी पड़ी रो बैंक ने विवरण पी विषय मुई खातर खै हमरो
6: खै खै बहु कोई लोटर भर दिलो
7: आंगी समिति हो लोटी पड़ती हूँ छामताई को दी
6: भर दी आ भर दी बल लोटर खाली पड़ दिम बा सहीली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खै विषय खै मई विश्वास आलन होने खाले पनी आप ही विवरण खै मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खै मई आरी सुमी बैंक आप ही बने आरी
8: सतर्कता ठग दिते क्या बचे ना
9: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
10: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
11: बीए त आटियो बाबू गर्गना।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563-363, 98560-9017 र 98560-8067।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
8: द
0: दमौली एफएम 94.2 समुदायको आवाज।
8: गोर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460404

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414337।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: FM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषय ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
3: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दुप्पट मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452820000।

0: ओनली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूचना सूचना सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98046 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846041633, 9817158098, 9464603385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर बे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यौ तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
11: 9560343234।
9: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
12: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराइली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9014852518 र 9065153332।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु।

0: र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो। लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: रेडियो एनआरएन 99.2

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संसदको दुवै सदनमा बजेटमाथिको छलफल जारी। अर्थमन्त्रीले जवाफ दिने कार्यसूची। सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै। परराष्ट्र मन्त्री खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी। रासोपाको सुदूरपश्चिम अधिवेशन आज। पार्टी सभापति लामिछानेले उद्घाटन गर्ने। टेम्पो भीरमा खसालेको घटनाको चौतर्फी विरोध। 12 कर्मचारी प्रहरीको नियन्त्रणमा। वन निर्देशकको समेतमा छानबिन समिति गठन। भारतले मर्मतका नाममा सीमा क्षेत्रको बाँध उचाल्दा गौरमा डुबानको जोखिम। बर्ड फ्लू पुष्टि भएका 7,00,000 पक्षी नष्ट। किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने। होल्डिङ सेन्टरका सुकुम्बासीहरू खानाको व्यवस्था नभएको भन्दै आन्दोलित। 3 महिना लामो विध्वंसपछि अमेरिका इरान युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति। होर्मुज जलमार्ग पुनः खुल्ने ट्रम्पको दावी। शुक्रबार औपचारिक हस्ताक्षर गर्ने कार्यक्रम। सम्झौताको युरोपमा पनि स्वागत। र विश्वकप फुटबलमा स्वीडेनको शानदार शुरूआत। ट्युनिसियामाथि 5-1 फराकिलो जित। स्वीडेन समूह 1 शीर्ष स्थानमा। आइभरी कोस्टद्वारा इक्वेडर 1 गोल अन्तरले पराजित।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले जारी छ। संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा आगामी आर्थिक वर्ष 2083 विनियोजन विधेयकमाथि छलफल जारी रहेको छ। बैठकको शुरूमै सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची अनुसार बैठक अहिले जारी रहेको छ। समितिहरूको पुनर्गठनपछि विनियोजन विधेयक 2083 विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल भइरहेको सोमबारको बैठकमा मुख्य गरी 9 मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल जारी रहेको छ, जसमा युवा, श्रम तथा रोजगार, उद्योग, कृषि र सूचना तथा संचार मन्त्रालय रहेका छन्। यसै गरी संस्कृति, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा महिला मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ। त्यस्तै संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 18 बैठक पनि आज बस्दैछ। नयाँ आर्थिक वर्ष को बजेटमाथि केन्द्रित रहने यो बैठक आज अपरान्ह 1:15 लागि तय भएको संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची तय भइसकेको छ। आजको बैठकको मुख्य कार्यसूची सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने देखिन्छ। बैठकको पहिलो कार्यसूचीका रूपमा आर्थिक वर्ष 83-84 राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेटमाथि सामान्य छलफल हुनेछ। त्यसै गरी आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि भएको छलफलको जवाब दिने कार्यक्रम समेत रहेको छ। बजेटमाथिको सामान्य छलफल सकिएपछि माननीय अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले संसदमा उठेका प्रश्नको जवाब दिने कार्यसूची छ। चीनको 4 औपचारिक भ्रमणमा जानुभएका परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। परराष्ट्र मन्त्री खनाल चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा हिजो बिहान बेजिङ पुग्नु भएको हो। उहाँलाई बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बेजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सुदूरपश्चिम प्रदेश अधिवेशन आज धनगढ़ीमा हुने भएको छ। धनगढ़ी स्थित रिद्धि सिद्धि पार्टी प्यालेसमा हुने प्रदेशको पहिलो अधिवेशन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रदेश अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको रासपाका प्रदेश अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। रासपाको प्रदेश सभापतिका लागि हालसम्म 4 आकांक्षी रहेका छन्। वर्तमान सभापति प्रकाश विष्ट, कैलाली क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यमा निर्वाचित केपी खनाल, संचार उद्यमी डाक्टर जनकराज पन्त र कञ्चनपुरका नारायण वैद्य आकांक्षी रहेको रासपाले जनाएको छ। आकांक्षी मध्ये केपी खनाल बालेन पक्षका उम्मेद्वार मानिएका छन् भने 3 संस्थापन पक्षका उम्मेद्वार मानिएको छ। आकांक्षी 4 मध्ये वर्तमान प्रदेश सभापति प्रकाश विष्ट र केपी खनाललाई बलियो दावेदारका रूपमा हेरिएको छ। केपी खनाल रासपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन निकट मानिन्छन्। सभापति रवि लामिछाने पक्षले प्रकाश विष्टलाई नै दोहोर्याउने योजना बनाए पनि केपी खनालको उम्मेद्वारीले विष्टलाई सहजै सभापति बन्ने वातावरण बन्न नसक्ने देखिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। टेम्पो भीड़बाट खसालिएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले मन्त्री स्तरीय निर्णय अनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको बताउनु भएको छ। शनिबार टेम्पोमा व्यापार गरेको आरोपमा वनका कर्मचारीले स्थानीयको टेम्पो भीड़बाट धकेलेर खसाए थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यस घटनामा संलग्न 12 जना वन कर्मचारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ र उनीहरूसँग घटनाबारे सोधपूछ गरिरहेको छ। कैलालीको गोदावरी नगरपालिका 4 स्थित गोदावरी सामुदायिक वन क्षेत्रको राजमार्गबाट टेम्पो भीड़बाट खसाल्ने वनका कर्मचारी र पीड़ितको बीचमा प्रहरीले छलफल गराउने भएको छ। टेम्पोलाई टहरोको रूपमा प्रयोग गरेर वन क्षेत्र अतिक्रमण गरेर व्यापार गरेको वन कार्यालयको आरोप छ। रौतहटको गौर र भारतको बिहारमा रहेको बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षायाममा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाइ छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध उचाल्दै आएको छ। बाँध उचालिँदा लाल कवैया र बागमती नदीको पानी निकास नपाई ब्याग भएर नेपाली बस्तीमा पुग्ने गरेको स्थानीयको भनाइ छ। भारतले आफ्नो क्षेत्रलाई डुबानबाट जोगाउन एकतर्फी रूपमा बाँध निर्माण र विस्तार गरे पनि त्यसको प्रत्यक्ष असर नेपाली बस्तीमा परिरहेको छ। स्थानीयका अनुसार सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निगरानी बढ़ाएको छ र सुलिस गेट खोल्ने विषयलाई लिएर वर्षेनी तनावको स्थिति सिर्जना हुने गरेको छ। यसैबीच रौतहटका प्रमुख जिल्लाधिकारी दिनेश सागर भूषालले भारतीय समकक्षीसँग बाँध मर्मत कार्यबारे ध्यानकर्षण गराएको बताउनु भएको छ। भारतीय पक्षले भने केन्द्रीय सरकारको निर्देशन अनुसार मर्मत कार्य भइरहेको जनाएको छ। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, छापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागले जनाएको छ। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा जन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने पनि विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसैका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरिएको छ। काठमाडौँको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरू खानाको व्यवस्था नभएपछि आन्दोलित भएका छन्। लामो समयदेखि आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आएका उनीहरूले राज्यले खान पाउने अधिकार समेत खोसेको भन्दै विरोध प्रदर्शन शुरू गरेका छन्। होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका परिवारहरूमा खाद्यान्न संकट चुलिएपछि दैनिक कि निकै कष्टकर बनेको छ। छाक टार्ने कुनै उपाय नभएपछि उनीहरू आफ्ना मागसहित आन्दोलनमा उत्रिन बाध्य भएका छन्। खानाकै अभावका कारण त्यहाँका बालबालिकाहरूको शिक्षामा समेत गम्भीर असर परेको छ। भोक भोकै बस्नुपर्ने अवस्था आएपछि विद्यालय जाने उमेरका केटाकेटीहरू विद्यालय जान बाटो समेत रोकिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। संयुक्त राज्य अमेरिका र इरान बीच विगत तीन महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने र विश्वकै महत्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने ऐतिहासिक सहमति भएको छ। सम्झौताले विगत केही महिनादेखि मन्दी र ऊर्जा संकटको सामना गरिरहेको विश्व अर्थतन्त्रलाई ठूलो राहत दिने संकेत गरेको छ। मुख्य मध्यस्थकर्ता मुलुक पाकिस्तानका अनुसार आगामी शुक्रबार स्विजरल्याण्डमा दुवै देशबीच औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुनेछ। इरानले सम्झौताको पूर्ण पाठ सोही हस्ताक्षर कार्यक्रमपछि मात्रै सार्वजनिक गरिने जनाएको छ। इरानको आणविक कार्यक्रम जस्ता गम्भीर र जटिल विषयहरूमा भने आगामी दिनहरूमा छलफल गरिने अपेक्षा गरिएको छ। सहमति सार्वजनिक हुनासाथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रूडको मूल्य 4% घटेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य 4.6% भन्दा बढ़ीले ओह्रालो लागेको छ। आगामी शुक्रबार स्विजरल्याण्डमा हुने सम्झौतामा इरानको तर्फबाट कसले हस्ताक्षर गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन। यता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्यूजसँग कुरा गर्दै व्हाइट हाउसले यसबारे निर्णय गरिरहेको र आफू वा स्वयं राष्ट्रपति ट्रम्प नै त्यहाँ सहभागी हुन सक्ने बताएका छन्। इरान र अमेरिका बीचको शान्ति सम्झौतालाई लिएर ब्रिटेन, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। यी चार समूहले स्ट्रेट अफ हर्मुज तत्काल खोल्न र बिना कुनै शर्त जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्न माग गरेको छ। उनीहरूले यो सम्झौता क्षेत्रीय स्थिरता र वैश्विक अर्थव्यवस्थालाई स्थिर गर्ने ठूलो अवसर भएको बताएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा स्विडेनले ट्युनिसियनलाई 5-1 गोलले हराउँदै विजयी शुरूआत गरेको छ। मेक्सिकोमा केही बेर अघि सम्पन्न खेलमा स्विडेनका यासिन अयारीले 2 तथा अलेक्ज्याण्डर इसाक, भिक्टर गोकेरस, माथियस स्थानबगले 1-1 गोल गरेका छन्। ट्युनिसियाका ओमार रेकिकले 1 गोल गरे भने जितपछि स्विडेनले 3 अङ्क जोडेको छ। यसै समूहको पहिलो खेलमा नेदरल्याण्डस र जापानले 2-2 बराबरी खेल्दै अङ्क बाँडेका थिए। नेदरल्याण्डसले र जापानले समान 1 अङ्क जोडेका छन् भने ट्युनिसिया अङ्कविहीन छ। समूह एफको खेलमा स्विडेनले ट्युनिसियालाई 5-1 गोलले हराउँदै विजय शुरूआत गरेको हो। त्यस्तै आइभोरी कोस्टले इक्वेडरलाई 1-0 पराजित गरेको छ। फिलहाल डेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बनेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गैराती कुराकाउलाई 7-1 पराजित गर्दै बलियो शुरूआत गरिसकेको छ। समान 3 अङ्क भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाउ भने अहिलेसम्म अङ्कविहीन छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदको दुवै सदनमा बजेटमाथिको छलफल जारी। अर्थमन्त्रीले जवाब दिने कार्यसूची। साथै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै परराष्ट्र मन्त्री खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी। राष्ट्रपाको सुदूरपश्चिम अधिवेशन आज। पार्टी सभापति लामिछानेले उद्घाटन गर्ने। टेम्पो भीड़मा खसालेको घटनाको चौतर्फी विरोध। 12 कर्मचारी प्रहरीको नियन्त्रणमा। वन निर्देशकको समेत जगतमा छानबिन समिति गठन। भारतले मर्मतका नाममा सीमा क्षेत्रको बाँध उचाल्दा गौरमा डुबानको जोखिम। बर्ड फ्लू पुष्टि भएका 7,00,000 पन्छी नष्ट। किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने। होल्डिङ सेन्टरका सुकुम्बासीहरू खानाको व्यवस्था नभएको भन्दै आन्दोलित। तीन महिना लामो विध्वंसपछि अमेरिका इरान युद्ध अन्त्य गरी ऐतिहासिक सहमति, हुर्मुज जलमार्ग पुनः खुल्ने ट्रम्पको दावी, शुक्रबार औपचारिक हस्ताक्षर गर्ने कार्यक्रम, सम्झौताको युरोपमा पनि स्वागत र विश्वकप फुटबलमा स्वीडेनको शानदार शुरूआत, ट्युनिसियामाथि 5-1 फराकिलो जित, स्वीडेन समूह एफको शीर्ष स्थानमा, आइभरी कोस्टद्वारा इक्वेडर 1-1 अन्तरले पराजित। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan 99.1.
1: Damoliya FM 94.2 Samudayako

वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460268003। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856607 र 9856608।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280 9815104549।
3: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058-00-700,
4: 98460-40-344।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9460611818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याव घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो
4: सिद्धार्थ
5: बैंक सम्बन्ध सधैँ भरिलाई।
6: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
9: फुलको आँखामा फुलै संसार काडा।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805541437।
11: ब्यास 3 प्रशासन चोक, दमौली।
12: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164066683,
4: 98560243।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560917 र 98560867।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
7: दमौली FM 94.2 समुदायको

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: आउनुहोस्। गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो,

0: अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
1: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63444, 98560 60656।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: समिच्यो चोदाक्यमे बौदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हाम्रो
6: खै खै बौ कोइ लोटरी भर्दिलुवा
7: आङी समिच्यो लोटरी पर्दिउ छामताइ गुदि
6: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आनन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाइ कोइ पासवर्ड पिन खैमै आरि सुमी बैंक आफै बने आरि
8: सतर्कता न ठगदिब देख्या बचेन।
9: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश।
10: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ।
13: दाजुभाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567719।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563-363, 98560-970 र 98560-8667।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
0: दमौली एफएम 94.2 समुदायको आवाज।
8: गोर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।

0: FM 94.2 समुदायको आवाज।
1: यही 2083 बैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र

0: यसलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
0: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059549080 र 98295177013 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन
3: यो समय दमौली एफएमको हो
4: यति बेला दिउँसोको 3 बजेको छ
3: इट्स 3 PM

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। संसदमा सीमा विवाद र भारतीय हस्तक्षेपको विषयमा सरकारसँग जवाफ माग, वाइट बडी र ओम्नी प्रकरणका फाइल खोल्न एमालेको चुनौती, संसदीय समितिमा चार सांसदको जिम्मेवारी हेरफेर। प्रशासनिक संयन्त्र परिणाममुखी हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड, डीएनए परीक्षणका लागि छुट्टै कानून र डेटा बैंक बनाउन सरकारलाई विज्ञहरूको सुझाव, उपकरण अभावमा फोरेन्सिक ल्याबमा नमूनाको छाङ। सम्पत्ति शुद्धिकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी, आज थुन्छेक बहस हुने सम्भावना, कञ्चनपुरमा नेपाल भारत सुरक्षा बैठक बस्दै सीमा विवाद र अपराध नियन्त्रणबारे छलफल हुने। अमेरिका इरान शान्ति पहलबीच इजरायलको अडान, नियन्त्रित क्षेत्र नछोड्ने घोषणा, आक्रमण गरे कडा प्रतिकार हुने, युक्रेनमा रूसी मिसाइल आक्रमण, 9 जनाको मृत्यु। र विश्वकप फुटबलमा आज स्पेन र केपर भिड्दै विवादका बीच ईरानी फुटबल टोली अमेरिकाको लस एन्जल्स पुग्यो, भोलि न्यूजील्याण्डसँग खेल्ने।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। जारी प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट, प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र नेकपा एमाले लगायतका दलका सांसदहरूले सीमा अतिक्रमण, प्रधानमन्त्रीको अभिव्यक्ति र बजेट ब्रिफिङका क्रममा मन्त्रीहरूबाट आएका टिप्पणीलाई लिएर सरकारको सरको आलोचना गरेका छन्। संसदको आकस्मिक समयमा बोल्दै एमाले उपनेता पदमा अरियालले बजेटको जवाफ दिने क्रममा अर्थमन्त्री डाक्टर स्वर्णी मुगागले गैर जिम्मेवार ढंगले पुराना फाइल खोल्ने धम्की दिएको आरोप लगाउनुभयो। प्रतिपक्ष कुनै पनि छानबिनबाट नभाग्ने स्पष्ट पार्दै उहाँले सरकारले राजनैतिक दाउपेच छोडेर काम गरेर देखाउन चेतावनी दिनुभयो। उहाँले यदि सरकारसँग तागत र प्रमाण छ भने सबैभन्दा पहिला टी स्टेट, वाइट बडी र ओम्नी प्रकरणको फाइल खोल्न चुनौती दिनुभएको छ।
2: प्रतिपक्षहरूले बजेटसित जोडिएर लाएका आफ्ना सुझाव, सल्लाह, प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको। उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। पूर्वोत्तर मान्यहरूले पनि हिजो अस्ति बोल्नुभएको छ, म आजका दिनमा पनि भन्छु। नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्, त्यसपछि विपक्षीसित जोडिएका ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ। सरकारलाई म भन्न चाहन्छु, यो सदन मार्फत साँचो कुरा जो त्यो बाहिर ल्याइयोस्।
1: उहाँले राजनैतिक स्टन्टका लागि लगाइएका आरोपहरू भोलि सत्य नठहरे त्यसको नैतिक जिम्मेवारी अर्थमन्त्री आफैले लिनुपर्ने समेत स्पष्ट पार्नुभएको छ। बैठकमा सीमा क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेप र प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर पनि सांसदहरूले सरकारको जवाब माग गरेका छन्। नेपाली कंग्रेसकी सांसद रेणुका काउसाले सुस्ता क्षेत्रमा भारतीय सुरक्षा बलको बढ्दो सक्रियता र ज्याजतिबारे संसदको ध्यानाकर्षण गराउनु भएको छ।
3: समय हो कि के हो, प्रधानमन्त्रीज्यूले संसदमा हामीले भारतको पनि सीमा मिचेका छौँ भन्ने अभिव्यक्ति दिएपछि घरिघरि भारतीय एसएसबी सुस्तामा आएको आएछन्। सायद प्रधानमन्त्रीज्यूले मिचेको सीमा खोज्न आए होलान्। गत जेठ 17 गतेपछि जेठ 29 गते पनि आए, सुस्तावासीले साहसका साथ धपाए तर फेरि आउने भन्दै गएका एसएसबीलाई सुस्तामा पस्नै नदिन सरकारले के गर्दैछ? संसदलाई र जवाफ दिए राम्रो हुने थियो सभामुख महोदय।
1: नेकपा सांसद युवराज दुलालले प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। यसका साथै दार्चुलाको नेपाली आकाशमा अनुमति बिना भारतीय हेलिकप्टर उडेको संवेदनशील विषय उठान गर्दै उहाँले देशको सार्वभौम सत्तामाथि भइरहेको खेलवाडबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।
4: ले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत छ र यो रेकर्डबाट हटाउनुपर्छ र सभामुखले यसको लागि रुलिङ गर्नुपर्छ र सम्माननीय प्रधानमन्त्रीज्यूले सम्मानित सदनमा आएर आफ्नो स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो दलको माग कायमै रहेको म बेहोरा सुरुमा राख्न चाहन्छु। हिजो भर्खरै एउटा समाचार छ, भारतीय सेनाको हेलिकप्टर दार्चुलाको एउटा भूमिमा अवतरण गरेको र त्यहाँ भारतीय सुरक्षा निकायका कुनै प्रमुख व्यक्तित्व सवार भएको भन्ने सूचना समाचारमा आएको छ। यसबारेमा के हो, म सरकारको जवाफ चाहन्छु।
1: अहिले प्रतिनिधि सभाको बैठक जारी छ। बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल भइरहेको छ। प्रतिनिधि सभा अन्तर्गतका चारवटा संसदीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदहरूको जिम्मेवारी हेरफेर गरिएको छ। आज बसेको प्रतिनिधि सभा बैठकले उक्त हेरफेरलाई सहमति दिएको हो। नयाँ जिम्मेवारी अनुसार रासोपा सांसद राम लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार विकास समितिमा र बोधनारायण श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुग्नु भएको छ। त्यस्तै मनिष शाहलाई उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिबाट सार्वजनिक लेखा समितिमा र बुद्ध रत्न महर्जनलाई सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा पठाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको मुख्य चाहना नै सुशासन, प्रभावकारी सेवा प्रवाह र मुलुकको तीव्र विकास भएको बताउनु भएको छ। लोकसेवा आयोगको वार्षिक उत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताको चाहना पूरा गर्न राज्य संयन्त्र र कर्मचारी तन्त्रलाई समयानुकूल, जनमुखी, सेवामुखी, प्रविधि मैत्री र परिणाममुखी बनाउनुपर्नेमा जोड़ दिनुभयो। अनुशासित, नैतिकवान र राष्ट्र समर्पित कर्मचारीले मात्र प्रविधि र स्मार्ट सेवा प्रवाह मार्फत नागरिकको मन जित्न सक्ने उहाँको भनाई थियो। नेपालमा डीएनए परीक्षणका लागि तत्काल छुट्टै कानून र डीएनए डेटा बैंक स्थापना गर्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन्। संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा बोल्दै विज्ञहरूले छुट्टै डीएनए ऐन आवश्यक भइसकेको बताएका छन्। छलफलका क्रममा विज्ञहरू ओम प्रकाश शर्मा, गोपाल चौधरी र निराजन थापाले उपकरण अभावका कारण फरेन्सिक ल्याबमा नमूनाहरू चाङ लागेर बसेको खुलासा गर्नुभएको छ। समयमै परीक्षण हुन नसक्दा रिपोर्टको विश्वसनीयता घट्ने भन्दै उहाँहरूले प्रदेश स्तरमै प्रयोगशाला खोल्न र बेपत्ता तथा बेवारिसे शवको पहिचान सहज बनाउन डेटा बैंक बनाउन माग गर्नुभयो। साथै डीएनए परीक्षणका क्रममा नागरिकको व्यक्तिगत गोपनीयता सुरक्षित राख्न समेत विज्ञहरूले सचेत गराएका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान जारी छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट सहितको इजलासमा आज उनीहरूको बयान भइरहेको हो। गत शुक्रबार बयान नसकिएपछि आज पुनः निरन्तरता दिएको र बयान सकिएमा आजै थुन्सेक बहस शुरू हुने अदालतले जनाएको छ। हिमालयन इन्स्योरेन्स सहितका कम्पनीको रकम दुरूपयोग गरेको आरोपमा सीआईबीको प्रतिवेदनका आधारमा उनीहरू विरूद्ध मुद्दा चलाइएको छ। यस मुद्दामा व्यवसायी दीपक भट्टमाथि मात्रै 26,63 करोड़ भन्दा बढ़ी बिगो दावी गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विजरल्याण्डका राजदूत ड्यानियल म्यौलीबीच सिंहदरबार स्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। आज भएको भेटमा आपसी द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र नेपालको शिक्षा क्षेत्रमा स्वेज सरकारको सहयोगबारे छलफल भएको छ। भेटमा शिक्षा मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद स्विटी भिटी सम्बन्धी ऐन मस्यौदाको प्रक्रियामा रहेको र छिट्टै संसदमा पेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ। द्विपक्षीय सीमा सुरक्षा बैठकमा सहभागी हुन भारतको उत्तराखण्ड र उत्तर प्रदेशका सीमा सुरक्षा अधिकारीहरूको टोली कञ्चनपुर स्थित गड्डा चौकी नाका हुँदै नेपाल प्रवेश गरेको छ। कञ्चनपुरको भीमदत्त नगरमा आयोजना हुने उक्त बैठकमा दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहनेछ। बैठकमा नेपाल भारत सीमा क्षेत्रमा देखिएका विभेद, समस्या र सीमा विवादका विषयमा छलफल हुने जनाइएको छ। यसका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन, लागू औषध ओसार पसार रोकथाम तथा सीमा पार सुरक्षा व्यवस्थालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा दुवै देशका अधिकारीहरूबीच सघन छलफल हुनेछ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर आजदेखि विशेष सड़क सचेतना अभियान शुरू गरेको छ। जिम्मेवार चालक बनाऊ, जरिवानाबाट बचौं भन्ने नाराका साथ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न यो अभियान शुरू गरिएको हो। अभियानको पहिलो दिन आज ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफले आफै पुतली सड़क लगायतका मुख्य चोकहरूमा खटिनु भएको थियो। उहाँले ट्राफिक प्रहरीको उद्देश्य जरिवाना मात्रै काट्ने नभई चालकलाई जिम्मेवार, अनुशासित र ट्राफिक नियम पालना गर्ने संस्कारको विकास गराउनु रहेको बताउनु भएको छ। यस अभियान अन्तर्गत सड़क सुरक्षा, ट्राफिक नियमको पालना, सड़क लेनको सही प्रयोग र सुरक्षित यात्राका विषयमा चालक तथा यात्रुहरूलाई सचेत गराइने ट्राफिक प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिका र इरानबीच आन्तरिक शान्ति सम्झौताको तयारी भइरहेका बेला इजरायलले लेबनान, सिरिया र गाजापट्टीमा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरू नछोड्ने घोषणा गरेको छ। इजरायलका रक्षा मन्त्री इजरायल काट्जले नियन्त्रित क्षेत्रहरू अनिश्चितकालसम्म आफ्नै मातहतमा रहने अडान राख्दै इरानले आक्रमण गरे कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आगामी शुक्रबार जेनेभामा शान्ति वार्ता हुने तय भएको छ। यता युक्रेनका विभिन्न शहरमा रूसले गरेको मिसाइल तथा तथा ड्रोन आक्रमणमा 9 जनाको मृत्यु भएको छ। आक्रमणका कारण राजधानी किबमा रहेको 11औं शताब्दीको ऐतिहासिक धार्मिक स्थल डोर्मिसन क्याथेड्रलमा आगलागी भई ठूलो क्षति पुगेको छ। युक्रेनले गरेको जवाफी ड्रोन आक्रमणमा रूसको तुला शहरमा पनि 3 जनाको मृत्यु भएको छ। र अन्त्यमा एउटा खेल खबर। फिफा विश्वकप अन्तर्गत आज राति पनि रोमाञ्चक खेलहरू हुँदैछन्। राति पाउने 10 बजे पूर्व विजेता स्पेनले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डको सामना गर्दैछ। त्यस्तै राति पाउने 1 बजे बेल्जियम र इजिप्ट, बिहान पाउने 4 बजे साउदी अरब र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ। भोलि नै हुने अर्को खेलमा बिहान पाउने 7 बजे इरानले न्यूजील्याण्डको सामना गर्दैछ। अमेरिका र इरान बीच जेनेभामा शान्ति सम्झौताको तयारी भइरहँदा इरानको राष्ट्रिय फुटबल टोली अमेरिकाको लस एन्जल्स पुगेको छ। भिजा समस्याका कारण मेक्सिकोमा तालिम गरिरहेको इरानी टोली तनाव र राजनैतिक विवादका बावजुद पहिलो खेलका लागि अमेरिका पुगेको हो। इरानी स्ट्राइकर मेहदी तारेमीले दुई देशबीचको तनावले टोलीको तयारी प्रभावित भएको बताएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदमा सीमा विवाद र भारतीय हस्तक्षेपको विषयमा सरकारसँग जवाफ माग। व्हाइट बडी र ओम्नी प्रकरणका फाइल खोल्न एमालेको चुनौती। संसदीय समितिमा 4 सांसदको जिम्मेवारी हेरफेर। प्रशासनिक संयन्त्र परिणाममुखी हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड। डीएनए परीक्षणका लागि छुट्टै कानून र डेटा बैंक बनाउन सरकारलाई विज्ञहरूको सुझाव। उपकरण अभावमा फोरेन्सिक ल्याबमा नमूनाको चाङ। सम्पत्ति शुद्धिकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी। आज थुन्छेक बहस हुने सम्भावना। कञ्चनपुरमा नेपाल भारत सुरक्षा बैठक बस्दै सीमा विवाद र अपराध नियन्त्रणबारे छलफल हुने। अमेरिका इरान शान्ति पहल बीच इजरायलको अडान। नियन्त्रित क्षेत्र नछोड्ने घोषणा। आक्रमण गरे कडा प्रतिकार हुने। युक्रेनमा रूसी मिसाइल आक्रमण 9 जनाको मृत्यु। र विश्वकप फुटबलमा आज स्पेन र केप भर्ड भेट्दै विवादका बीच इरानी फुटबल टोली अमेरिकाको लस एन्जल्स पुग्यो। भोलि न्यूजील्याण्डसँग खेल्ने। हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: TFM 94.2 समुदायको आवाज।
1: यही 2083 बैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्के निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5852 र 9865-15332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98412-0740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 9856-63-363, 9856-60-917 र 9856-60-867।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-51-04-59, मोबाइल नम्बर 9803-80-384, 9846-37-39-31।

0: ओली एफएम 94.2 समुदायको आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो। हातेमालो गरौ, हरियाली बचाऊ।

0: अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन
1: उचित छात्रवृत्तिको व्यवस्था
0: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था
1: स्वस्थ चमेना गृहको व्यवस्था
0: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स मेजर इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी म्याथ ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू
1: सम्पर्क नम्बर 0965564595 मोबाइल नम्बर 9846062803 दमौली कलेज व्यास नगरपालिका वार्ड नम्बर 4 जलदेवी टोल दमौली तनहुँ
3: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
4: हो भन्या ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
3: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
4: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
6: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
5: 9508500700
6: 9846043044

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: कोट चाहिएको थियो, दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल।
0: मोबाइल नम्बर 9916664683,
7: 9560443234।
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
10: दाजु भाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
10: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
10: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9083880384, 9046739411।

0: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।

आजको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोक सारथीमा कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको परिरहन्छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर हामीलाई सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। हामीलाई तपाईँ सामाजिक सञ्जालमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ र कार्यक्रम लोकसारथीको प्रत्येक दिनको बसाई फरक रहने गर्छ। यो कुरा म तपाईँलाई जानकारी गराए तपाईँ फेसबुक लाइभबाट हामीलाई सुन्न चाहनुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी सर्च गरेर तपाईँले सुन्न सक्नुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz बिंगरी प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी रेडियो पाडिनी 99.1 MHz अर्घ खाँचीबाट प्रकाश प्युठानी रेडियो मालरानी 95.7 MHz रेडियो नेरसिम्हा 107.1 MHz अर्घ खाँचीबाट कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौथी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठकले साथ दिइरहनु भएको छ। रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट हामीलाई साथ मिलिराखेको छ। कृष्ण बस्तियालको भने हामीलाई रेडियो कुटुम्ब 97.8 MHz तामसिन पाल्पाबाट साथ मिलिराखेको छ। तिलु राणा भट्टराईको भने रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट हामीलाई गोडिया भरले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मीना गुरुङले विजय गुरुङले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश देदाईले साथ दिइरहनु भएको छ। रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मीले साथ दिइरहनु भएको छ। रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेलले साथ दिइरहनु भएको छ। रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो क्रान्ति 90.4 MHz काभ्रेप्लाञ्च कोसीपारीबाट नकुल घरतीले साथ दिइरहनु भएको छ भने रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz बिनु माया राई यसै क्रममा रेडियो आफ्नो एफएम चौरजहारी रुकुम पश्चिममा 90.4 MHz हामीलाई मनिषा डागेले साथ दिइरहनु भएको छ। रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। रेडियो यसै क्रममा रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट साथ मिलिराखेको छ। शारदा बास्कोटाको भने हामीलाई रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाइलीले साथ दिइरहनु भएको छ। रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट साथ मिलिराखेको छ। प्राविधिक संयोजनबाट
साथी खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। विभिन्न रेडियोबाट रेडियो मानसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगुराईबाट नवीना सुनार दीपक पुनले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा र रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट पनि कार्यक्रम लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथीको आज हामी सोमबारी बसाईमा छौं। सोमबारी बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। कार्यक्रम लोकसारथीको आज सोमबारी बसाई हो र सोमबारी बसाईमा रहेर हामी तपाईको संसारमा लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्ने गर्छौं, जसका लागि तपाईले हामीलाई फोन गर्नुपर्ने हुन्छ 98 68 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईको लागि खुला गरेका छौं 98 68 39 40 को नम्बर तपाईका लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईसँग अन्ताक्षरी खेल्नेछौं। लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्नका लागि फोन गर्नुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्दै गर्दाखेरि हाम्रो केही नियमहरू छन्, ती नियमहरूको पालना गर्नुहोला म तपाईँलाई आग्रह गर्छु। आज कार्यक्रममा सहभागिता जनाइसकेपछि लोकगीत गाउनुपर्ने हुन्छ, अन्य विधाका गीतहरू गाउन पाइने छैन र गीत गाउँदै गर्दाखेरि आज तपाईँले थेगोबाट शुरू गर्नुपर्छ अनि मात्रै टुक्का शुरू गर्नुपर्छ। अन्तिमको साथी होस् अथवा शुरूकै साथीहरूले पनि आज गीत थेगोबाट गाउनुपर्छ, शुरू गर्नुपर्छ र एक टुक्का पूरा गाउनुपर्छ। यो कुरामा तपाईँलाई जानकारी गराए र पहिलो साथीले जुनसुकै अक्षरबाट गीत गाउन पाउनुहुनेछ, त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्ने हुन्छ र अन्तिम अक्षर पर्यो भने अन्तिममा हामी अन्तिम साथीले अन्तिम अक्षर छोड्नु भयो भने हामी अन्तिममा सोही अन्तिम अक्षरबाट गीत बजाउँदै कार्यक्रमबाट विदा हुनेछौं। यो कुरा म तपाईँलाई जानकारी गराए। यो त भयो कार्यक्रमको बारेमा जानकारी। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका तपाईँको लागि राख्छौं। लोक भाकापछि तपाईँको माझमा फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज हामी तपाईँसँग कुराकानी गर्छौ र अन्ताक्षरी खेल्छौ, विशेष गरी लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्ने गर्छौ। र यति बेला साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ म स्वागत गर्छु, म उहाँलाई स्वागत गर्छु। आज 9867340 को नम्बरमा मात्रै फोन डायल गर्नुहोला है, अन्य कुनै पनि नम्बरमा फोन नगर्नुहोला। आइतबार यो बसाइमा मात्र हामी दुईवटा नम्बर ल्याएका हुन्छौँ। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? धनकोटाबाट रूपा राई बोल्दै हुनुहुन्छ। भोजपुर एफएम किन रेडियो नै नबजेको हो कि कार्यक्रम मात्रै नबजेको
1: हो? रेडियो नै बजेको छैन, आवाज आइरहेको छ अनि मैले यसो फोन ट्राई गरी हेरेको त मेरो फोन त लाग्यो।
0: लाली गुराँस एफएमबाट सुन्नुपर्छ नि, तपाईँ धनकुटा हुनुहुन्छ, लाली गुराँस एफएमबाट सुन्नुपर्छ नि। लाली गुराँस छ अनि खबरपालिका छ, लाली गुराँस छ खबरपालिका छ होइन, हुन्छ। कार्यक्रममा आउनु भएको छ, आज कार्यक्रमको बारेमा त जानकारी होला क्या अरे होइन? ल तपाईँ पहिलो साथी हुनुहुन्छ, गीत गाउनुहोस्।
1: हुन्छ, म बनको सफल बनकै शरीरले भन्ने गीत
0: गाउनुहोस् गाउनुहोस्।
1: बनको सफल बनकै शरीरलाई मेरो माया जनी गरीलाई रेसल तिमी जय दिनको सपना, जय दिनको सपना चर्चे भयो तिमीलाई नाम जपाना। बनको सफल बनकै शरीरलाई मेरो माया जनी गरीलाई दिनको भयनी, मेरो माया जनी गरीलाई दिनको भयनी, मेरो माया जनी।

0: সেই দিনতো ভাইনি মেরো মায়া জনি বাড়িলাই এটি দাই
1: তিম্রো মায়া দুই দিনকো ভাইনি মেরো মায়া জনি বাড়িলাই হাই না লাই ভনেছি ইবাট পড়ে কে হাই না কি লবাট পড়ে यीबाट पऱ्यो हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
0: नमस्ते
1: अब आउने साथीलाई ई अक्षर परेको छ यो कुरा म तपाईँलाई जानकारी गराए ई अक्षर अ ईबाट गीत गाउन पाउनुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ यति बेला अ ईबाट गीत गाउनको लागि साथी आउनु भएको छ नमस्कार हजुर
2: हजुर नमस्ते
1: नमस्ते को बोल्नुभयो त्यहाँबाट
2: म रिमुवादेखि विष्णु दर्लामी
1: रिमुवाबाट विष्णु दर्लामी बोल्दै हुनुहुन्छ होइन
2: हजुर
1: के छ विष्णुजी रिमुवातिरको हालखबर
2: खबर सबै ठिकै छ घाम लागेको छ पानी आएको छैन
1: घाम लागेको छ पानी आएको छैन होइन
2: हजुर
1: हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ
2: यीबाट परेको अक्षर आबाट आउने बाट गाउन मिल्दैन
1: मिल्छ मिल्छ अ यीबाट मैले भने त अ यीबाट गीत गाउन मिल्छ भनेर होइन
2: हजुर
1: ल गाउनुहोस्
2: आजु बरबार तिमलाई त घरबार मलाई दरबार मनमा पीर कति कति न्याउनी पनि रुदैन म जति आँसु बरबार तिमीलाई त घरबार मलाई दरबार घरबार मलाई दरबार हजुर यति नै
1: तिमीलाई के भन्नुभयो तिमीलाई छ घरबार मलाई दरबार
2: हजुर
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो र अक्षर पार्नु भएको छ अब आउने साथीको लागि होइन
2: हजुर
1: र अक्षर भएको छ अब आउने साथीले गीत गाउनुहुनेछ अहिलेको लागि तपाईँले साथीहरूलाई सम्झिन त मिल्दैन के अरे विदा गर्छौ है त
2: नमस्ते
1: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको नाम हो विष्णु दर्लामी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनका लागि फोन गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
3: हजुर नमस्कार
1: को बोल्नुभयो कहाँबाट
3: म प्युठानबाट रोशन मगर
1: प्युठानबाट रोशन मगर बोल्नुभयो है
3: हजुर हजुर
1: के छ प्युठानतिरको हालखबर रोशनजी
3: ठिकै छ घाम लागिराखेको छ भनौँ न
1: यहाँ ठिकै छ घाम लागिराखेको छ भन्नुहुन्छ होइन
3: हजुर
1: हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन
3: जानकारी छ
1: कुन अक्षर परेको छ थाहा छ तपाईँलाई
3: र अक्षर हो
1: हुन्छ ल र अक्षरबाट गीत गाउनुहोस्
3: रुन्छ नि मन किन रुँदैन रुख बोली न बोल निर्माया वचनको गाउनीको हुँदैन मन परेको डाली फेरिबाट गाउँछु गाउन मिल्छ
1: हुन्छ यही गीत हो भने फेरिबाट गाउनुहोस्
3: रुन्छ नि मन किन रुँदैन
1: आउनुभएको छ अलिक तयारी गरेर आउनु होला है गीत गाउँदै गर्दाखेरि तयारी तपाईँको पुगेन है रोशनजी आइसकेपछि तयारी गरेर आउनु होला 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौँ फोन डायल गर्नुहोला नम्बर तपाईँका लागि खुला गरेका छौँ र यो गीत गाउँदै गर्दाखेरि गीत गाउन सकिनँ भनेर झ्याप्पै फोन काट्ने होइन कि बरु आएन म अर्कोचोटि प्रयास गर्छु भनेर राम्रोसँग भनेर बिदा हुने हो होइन र साथीहरूले के गर्नुहुन्छ गीत गाउनु

0: हुन्छ अनि फेरि प्रयास गर्छु भन्नुहुन्छ अनि हामीले प्रयास गर्न दिँदाखेरि आएन भन्दा झ्याप्पै फोन काटिदिनुहुन्छ त्यो भनेको तपाईँको आफ्नै साथीहरूको बीचमा तपाईँको आफ्नै खल्लो हुने हो बरु आएन मलाई अर्को हप्ता म प्रयास गर्छु यो पालि म सकिनँ भनेर स्वीकारेर अनि त्यसरी बिदा हुनुपर्छ है म तपाईँलाई आग्रह गर्छु बोल्न भन्दा अलिकति नराम्रो लाग्न सक्छ तर यो सत्य कुरा यही नै हो झ्याप्प फोन काट्नु हुँदैन म तपाईँलाई आग्रह गर्छु अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
1: हेलो दाई नमस्ते नमस्कार
0: नमस्ते नमस्कार के बोल्नुभयो कहाँ बाछ
1: बोल्दैछु खोटाङबाट मिलन समर्पण
0: मिलन समर्पण बोल्दै हुनुहुन्छ खोटाङबाट है
1: हजुर दाई
0: के छ हजुर हालखबर तपाईँको
1: एकदमै ठिकै छ दाई म आराम कुशलै छु अनि हजुरलाई के कस्तो छ
0: ठिक छ कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ हजुर
1: नबाट होइन दाई
0: कसरी नबाट पर्यो भन्नुहोस् त अग्निको साथीले नियम पूर्वक गाउनु भएको थियो त
1: रुमाल धोको रबाट पिङ्गेको छ
0: रबाट
1: गाउँछ

रे कतई नै छौ सर सोखो छौ सर सोखो अचित भन्ने जताल नै छोको जुमल झोको छु योक

অশোক অসিত ভে বাল শোক রোমার ভোক

ल ठिक छ, यो खोलेको पानी कोही नखानु, मैले छोएको छु, होइन? ल छ अक्षर पार्नु भएको छ अब आउने साथीको लागि। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो खोटाङबाट साथी। अब एउटा गीत राख्छौ तपाईँको लागि, छ अक्षरबाट गीत सोच्दै गर्नु होला। हामी भने एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: योग्यता सेतबालाई फेरि पनि स्वागत गर्छौ। कार्यक्रम लोकसारथीमा छौ, तपाई यति बेला कार्यक्रम लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा रहिरहँदा आज हामी सोमबारे बसाईमा छौ र सोमबारे बसाईमा तपाईको बीचमा अन्ताक्षरी खेल खेलिरहेका छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते, गुड आफ्टरनुन भाइ।
0: नमस्ते, गुड आफ्टरनुन। कहाँदेखि को बोल्नु भयो हजुर?
1: लिङ
0: बहादुर मगरलाई मैले एउटा सुझाव दिन्छु, त्यसलाई अन्यथा नमान्नु होला है। त
1: हजुर, हुन्छ भाइ।
0: कार्यक्रम लोकसारथीमा आइसकेपछि गुड आफ्टरनुन भन्ने शब्द प्रयोग नगर्नु होला, किनभने यो विशुद्ध नेपाली कार्यक्रम हो। नेपालीमा नमस्कार भन्ने अभिवादन हुँदा हुँदै अङ्ग्रेजी शब्दको प्रयोग नगरौं भन्ने हो कि होइन?
1: आज मात्र थाहा भयो।
0: होइन, मैले धेरैचोटि भनिसकेको छु यो का, यो त मैले धेरै साथीहरूलाई धेरैचोटि भनिसकेको छु है।
1: मैले त्यो सुनेको आज नै हो, हुन्छ, अब त्यो नियमलाई पालना गर्नु नै पर्छ।
0: यो नियमले पालना गर्नु होला, किनभने लोकसारथी लोकगीत संगीतमा प्राय जसो अब अरू रेडियोको साथीहरूले के गर्नुहुन्छ त्यो मलाई थाहा छैन, तर हामीले जानेको हामीले भोगेको र हामीले सिकेको अनुसार लोक दोहोरीका कार्यक्रमहरूमा सकेसम्म बढी मात्रामा नेपाली शब्दहरू प्रयोग गरिन्छ। विकल्पमा कुनै अब शब्दै भएन भने त्यति त्यो अवस्थामा अङ्ग्रेजी शब्दहरू प्रयोग हुन्छ जुन सबैले बुझ्नुहुन्छ होइन, नत्र हामी सकेसम्म नेपाली भाषा नै प्रयोग गरौं भन्ने हाम्रो उद्देश्य है।
1: हजुर, हुन्छ। अब हुन त हामीले कति मिडियामा हामी फोन गर्छौँ, बिहानको बेलामा गुड मर्निङ, दिउँसोको पहरमा गुड आफ्टरनुन भन्ने हामीले कति त्यसरी बोलिरहेका छौँ। धेरै जसो हजुरको मात्र यो नियम भनेको ठिकै छ, हामी नियम पालना गर्छौँ।
0: हुन्छ, यो नियमको पालना गर्नु होला, यो सुरुवात हो, हाम्रो यो सुरुवात हो र यो मलाई जहाँसम्म लाग्छ एकदमै नेपाली भाषाका लागि नेपाली लोक संस्कृतिको संरक्षणका लागि मलाई जहाँसम्म लाग्छ यो राम्रो पक्ष पनि हो मलाई जहाँसम्म लाग्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई थाहा छ?
1: थाहा छ।
0: ल, आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन?
1: अक्षर छमा परेको छ।
0: हुन्छ, लगाउनुहोस्।
1: अब कार्यक्रममा सुनि त आउने कुरै भएन, सुनिराखेको हुन्छु।
0: लगाउनुहोस् त, सुरु गर्नुहोस् हजुर, गीत सुरु गर्नुहोस् है। त
1: छिपे पानी माले माया के हो पाइना दे कहाँ तु त कहाँ थियो सिपालु मायाले सबै सिकाइदे लौ न सिपालु मायाले सबै सिकाइदे अङ्ग्रेजी त सिकाउला ए बाट माया सुरु गरौँ खै के बाट पृथ्वीको पानी माले माया के हो पाइना भ्यौ कहाँ टुप कहाँ छौ सिपालु मायाले सबै सिकाइदे लौ न सिपालु मायाले सबै सिकाइदे।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, सिपालु मायाले सबै सिकाइदियो होइन?
1: हजुर।
0: हुन्छ, फेरि बसाइमा आउनु होला, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
1: ओके बाई।
0: टेलिफोन सम्पर्कमा फेरि ओके बाई भन्नुभयो होइन, मैले पढ्यो पढ्यो पाठ हजुर सुरधुनाथ भन्ने गीत फेरिबाट बजाउनु पर्छ कि आज जस्तो लाग्यो मलाई होइन, मैले भनिराखेको छु सकेसम्म अङ्ग्रेजी शब्द प्रयोग नगरौँ भनेर, फेरि जाने बेला ओके बाई रे होइन। 9869603040 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। सकेसम्म लोकदोहोरीको कार्यक्रमहरूमा यो हामीले पहिला सिकेको कुरा पनि हो र भुक्दै आएको कुरा पनि हो, हामीले सकेसम्म अङ्ग्रेजी शब्दहरू प्रयोग नगरेर बुझिने तरिकाले नेपाली शब्द नेपाली भाषावली नेपाली शब्दहरूको प्रवर्धन गरौँ होइन भन्ने हाम्रो उद्देश्य पनि हो यो कार्यक्रमको चाहिँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, फोन काटियो। 9869603040 ऊबाट परेको छ, अ आ इ ई बाट गाउन पाउनुहुन्छ है, अ आ इ ई उ ऊ ए आइ ओ औ अम आबाट। यति बेला अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट आउनु भएको थियो साथी? यसरी नमस्कार गर्नको लागि मात्र फोन डाल्दो नगर्नुहोस् भयो होइन, के बोल्नु छ गीत गाउनु छ भने मात्रै फोन डायल गर्नुहोस् है, नत्र नमस्कार गर्ने अनि बटन च्याप्ने फोन काट्ने त्यस्तो कामको लागि हो भने कार्यक्रम सुनेर मात्र पनि साथ दिन सकिन्छ है। म तपाईँलाई विशेष आग्रह गर्छु, फोन गर्नु मन छ भने नियमलाई बुझेर कार्यक्रमलाई बुझेर मात्र आइदिनु होला, म तपाईँलाई विनम्रताका साथ आग्रह गर्छु है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। ओखल ढुङ्गाबाट बाबु तामाङ, ओखल ढुङ्गाबाट बाबु तामाङ भन्नु हो
2: हजुर सर।
0: के छ बाबुजी खबर तपाईँको?
2: एकदम ठिक छ हजुर।
0: के गर्दै हुनुहुन्छ यति बेला? ल आज के गर्छौ कार्यक्रममा जानकारी पाउनु भएको छ? ल आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन? ल अबाट गाउन पाइन्छ, गाउनुहोस्।
1: आफूसँग आफै हरे म मैले घामलाई सोधिन कि जुनलाई सोधिन अब कसलाई सोधौँ उनको बारेमा
0: खोइ त टुक्का गाउनुहोस्। टुक्का गाउनुहोस् ल, टुक्का अब ठिक गाउनुभयो, टुक्का गाउनुहोस्।
2: हुन्छ म फेरि सुरुदेखि आउँछु सर।
0: ल सुरुबाटै गाउनुहोस् ल।
1: आफूसँग आफै हारे म मैले घामलाई सोधिन कि जुनलाई सोधिन अब कसलाई सोधौँ

जुन लाई सोधीना अब कसलाई सोधू उनको बारे में।

जुन लाई सोधिन अब कसलाई सोधु उनको बारेमा।

0: सुनलाई सोधीना अब कसलाई सोधूं उनको बारेमा।
1: हामीले डिस्टर्ब गर्नुहुन्छ जस्तो लाग्यो मलाई।
2: हुन्छ
1: हुन्छ, म अक्षर परेको छ, म बाटो गीत गाउनुहोस् ल।
2: हुन्छ
1: ल, सुरु गर्नुहोस्।
2: मेरे मेरे को घर के जो बाँटिन रहे हो रामारा हाते मारी दिन फुला दर छैन कादाको तिम्रै हुमाना सम्झताको मेरेको मेरे मेरेको घर के जब तिम्रै हो रामारा नाते मरिदम सबै यति
1: मिरमिरेको घाम लड्के जुवान तिम्रै हो राम राम धाथे मरिजाम है। त्यही त उनकै हो क्या तपाईँको लड्के जुवान होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। बनी सर आउनु भएको थियो, उहाँले पनि म अक्षरबाटै पार्नुभयो। अब आउने साथीको लागि अब एउटा गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: योगी प्रसाद बाबालाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अब म अक्षरबाट गीत गाउनको लागि साथी आउनु भएको छ 9868-6040-40 नमस्कार हजुर।
1: नमस्कार दाई,
0: को बोल्नुभयो? सन्चै छु। को बोल्नुभयो, कहाँबाट हजुर?
1: म जगतपुरदेखि बिमला खरेत भन्नुपर्छ।
0: बिमला खरेत, यो खरेत भनेको के रहेछ?
1: खरेत भनेको मतलब खत्कादेखि अलि तल अनि बिकेदेखि अलि माथि नै भन्नुपर्छ।
0: ए खरेत है, ल ठिक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ नि बिमलाजी?
1: केही नै, त्यस्तै
0: त्यस्तै
1: अहिले चाहिँ
0: अहिले चाहिँ बसिरहनु भएको छ होइन?
1: हजुरलाई फोन गर्दै

0: ए बल्ल बल्ल फोन लाग्यो हैन
1: बल्ल बल्ल लागेको भन्नु
0: अनि कुन रेडियोबाट सुन्नु भयो हामीलाई तपाईँको जाजरकोटमा के कुन कुन रेडियोबाट सुन्न सकिन्छ हाम्रो कार्यक्रमलाई
1: जलजलैदेखि भन्नु पर्छ अरू चाहिँ हुँदैन अरूदेखि अरू अरू कार्यक्रम आउँछ अनि आउँदैन त्यही भएर
0: होइन जलजला एफएम उतातिर हाम्रो रेडियो मध्य पहाड सल्यानबाट पनि प्रसारण हुन्छ रेडियो
1: सल्यानदेखि पनि हुन्छ
0: अनि रेडियो मौराखारा रुकुम पश्चिम अनि रेडियो आफ्नो एफएम रुकुम पश्चिम यिनी रेडियोहरूबाट पनि हुन्छ होइन
1: हुन्छ तर मैले चाहिँ सुनेको यहीदेखि भन्नुपर्छ है
0: ए यहीदेखि नै सुन्नुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ म अक्षर परेको छ म अक्षरबाट गीत गाउनु पर्ने भयो होइन त गर्नुहोस् न त
1: मायाको जग ढुकाले धन्ना पम गर्वका साथ मेरी हौ भन्ना पम ए मलाई नपार
0: नियम पुरा गर्नु भएन फोन काटियो है मैले के भनेको छु कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि थेगोबाट सुरु गर्नुहोस् एक टुक्का पुरा गाउनुहोस् आजको कार्यक्रममा टुक्काबाट सुरु गर्न पाइँदैन नि थेगोबाट सुरु गर्नुपर्छ है म तपाईँलाई आग्रह गर्छु नियमको पालना गरिदिनुहोला सबै साथीहरूले नियमको पालना गरिदिनुहोला म तपाईँलाई आग्रह गरे यति बेला अर्को साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ फटाफट फोन डायल गर्नुहोला म अक्षरबाट गीत गाउनका लागि फोन डायल गर्नुहोला नियम भनेको सबै ठाउँमा लागू हुनुपर्छ अनि बल्ल सुशासन व्यवस्था कायम हुन्छ होइन यति बेला साथी नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: म तेराथुमबाट कल्पना दाहाल अधिकारी हो
0: कल्पना दाहाल अधिकारी तेराथुमबाट
2: हजुर
0: के छ हजुर हालका भर तपाईँको
2: रमाइलो छ
0: घमाइलो छ घाम लागिरहेछ होइन अनि कार्यक्रम लोक सारथीमा आज पहिलोचोटि फोन गर्नुभएको हो
2: हजुर यसो सुने अनि हल्का ट्राई गरेको
0: लागि गयो नि होइन अब लागि गएपछि बोल्न परिगयो होइन
2: हजुर
0: रेडियो मेन्सियाम एफएमबाट सुन्नुभयो हामीलाई आज मात्रै सुन्नु भएको के हो भन्दा पहिला पनि सुन्ने गर्नुहुन्थ्यो
2: मैले सुनेको थिइनँ दाइ यसपालि पहिलोचोटि भनौँ न फोन ट्राई गरेको फुत्ता लागेको
0: ल आज कार्यक्रममा के गर्नुपर्छ फुत्ता लागेपछि थाहा पाउनु भएको छ कि छैन
2: थाहा पाएको छु अलिअलि
0: अलिअलि थाहा पाउनु भएको छ कुन अक्षरबाट गीत गाउनुहुन्छ
2: कुन अक्षर भएर खास भएन म अलिक साइट लाग्यो नि त अब रेडियो सँगसँगै त सुन्दा डिस्टर्ब हुन्छ होइन
0: ल म अक्षरबाट गीत गाउनु पर्ने भयो म अक्षर मैले जानकारी गराइदिएँ नियम पनि जानकारी गराउँछु तपाईँ पहिलोचोटि भए भएर आज थेगोबाट सुरु गर्नुपर्छ एक टुक्का पुरा गाउनुपर्छ है त
2: ए
0: अनि लोकगीत गाउनुपर्छ अन्य विधाको गीत गाउन पाइँदैन लोकगीत गाउनुपर्छ
2: लोकगीत मात्र पाइयो है
0: पाइयो हजुर
2: अब म ट्राई गरी हेर्छु नि त
0: लगाउनुहोस् त
2: माझि दाइले जालै हान्यो माथि पर्यो जालैमा माझि दाइले जालै हान्यो माथि पर्यो जालैमा घिन्ताङ मादल कहाँ बज्यो छेउरे तालैमा हजुर
0: आउनु भएको थियो उहाँले पनि नियम पुरा गर्नु भएन मैले उहाँले नियम बताए होइन थेगोबाट सुरु गर्नुपर्छ एक टुक्का पुरा गाउनुपर्छ उहाँले टुक्काबाट गाइदिनु भयो हे काफल गेरीको टुक्का भए भुतुक्क भन्ने यो गीत हो पूर्वेले गीत नै हो असाध्यै राम्रो उहाँको स्वर पनि असाध्यै राम्रो छ तर के गर्नु नियम पुरा नगरेपछि त नियममा नचलेपछि त भन्दा भन्दै बताउँदा बताउँदै नियमको पालना नगरेपछि त हाम्रो के नै लाग्छ र हजुर होइन नरिसाउनु होला के गर्ने गाह्रो छ हामी पनि नियममा बात दिनुपर्ने हुन्छ यति बेला अर्को साथी हुनुहुन्छ म बाटो गीत गाउनको लागि नमस्कार हजुर
3: नमस्कार
0: नमस्कार के बोल्नुभयो कहाँबाट लुङ्गरी गाउँपालिकाबाट टिका खड्का बोल्नुभयो। के छ टिकाजी खबर तपाईँको?
3: मेरो त एकदमै ठिकठाक छ, पानी पर्ला पर्ला जस्तो पर्न लागिरहेको छ। तपाईँहरूको के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। आज कुन गीत गाउनुहुन्छ, कुन अक्षर पर्यो छ, थाहा छ?
3: हजुर थाहा छ, म गीत देखिन सुरु गर्छु।
0: लास्ट गर्नुहोस्।

0: मिर्तो हो न छोडाइ मलाई माया लाउनु छोड्ने रे
1: मुटु जलाई जलाई तिमी जीवन तिमी नै मृत्यु हौ नछोडा है मलाई है। अब आउने साथीले कुन अक्षर पर्यो? आईबाट पर्यो होइन त। हुन्छ अहिलेको लागि बिदा गर्छु। नमस्ते
0: नमस्ते।
1: अब आउने साथी अन्तिम साथी हुनुहुनेछ र अब आउने साथीले अईबाट गीत गाउन पाउनुहुन्छ। त्यसपछि अन्तिममा जुन अक्षर पर्छ सोही अक्षरबाट हामीले यताबाट गीत बजाउनेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ फटाफट फोन डायल गर्नुहोला 9862607040 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर, के बोल्नु भयो कहाँबाट? के तामाङ भन्नुभयो?
2: प्रेम कुमार तामाङ।
1: प्रेम कुमार तामाङ उदयपुरमा कुन रेडियो सुन्नुभयो? आफ्नो एफएमबाट सुन्नुभयो। ल आज कुन गीत गाउनुहुन्छ कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई होइन? ल गीत सुरु गर्नुहुन्छ। ल हुन्छ सुरु
2: गर्नुहोस्।
1: आउनु भएको थियो दैला मुनि जाऊ। मैले अ आ ईबाट गीत गाउनुहोस् भनिरहेको छु, उहाँले द बाट सुन्नु भएछ होइन। दैला मुनि जाऊ भन्न थाल्नुभयो, गाह्रो छ मलाई, गाह्रो छ होइन। अन्तिम साथीको प्रतीक्षा गरिराखेको छु। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? सन्देश गर्थे। कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ? अईबाट गाउन पाउनुहुन्छ ल, उबाट पनि गाउनुहोस्।
2: निष्ठी

टेलिफोन सम्पर्कमा आउनु भएको थियो, कृपया यसरी झुक्काउने कोसिस चाहिँ नगर्नु होला। पूर्वेली गीतको बारेमा मलाई त्यति जानकारी छैन, तर तपाईँहरूले भने जस्तै यस्तो झुक्किने खालको मान्छे पनि होइन म है, त्यसैले झुक्क्याउने काम चाहिँ नगर्नु होला। म तपाईँलाई आग्रह गर्छु, गीत सङ्गीतको बारेमा कुन थेगो हो कुन ठुक्का हो यति त मलाई पनि थाहा छ है, म तपाईँलाई आग्रह गर्छु। ल त अब आईबाट हामीले नै यताबाट गीत बजाउनु पर्ने भयो होइन। अब हामी एउटा चिठी लेख्न मन लाग्छ भन्ने गीत खोज्नु होला प्राविधिक मित्र, एबाट एउटा चिठी लेख्न मन लाग्छ भन्ने गीत हामी छोड्दै कार्यक्रमबाट विदा हुनुपर्छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ, जसका लागि 98644 1798 मा फोन गर्नुहोला, 98644 1798 मा फोन गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। तपाईँ कहाँबाट सुन्नुहुन्छ होइन, हामीलाई जानकारी गराउनु भयो भने तपाईँको नाम सहित हामी यो ठाउँबाट सुनेर साथीहरूले फोन गर्नुभयो भनेर म्यासेज गर्नुभयो भनेर जानकारी गराउँछ, किनभने धेरै साथीहरूले फोन गर्नुभएको हुन्न, फोन सुनेर मात्रै साथ दिनुभएको हुन्छ, कमसेकम सुनेर साथ दिने साथीहरूको पनि त नाम हामीले वाचन गर्न पाइयोस् न त होइन। 98644 1798 मा सम्भव हुन्छ फोन गर्नुहोस्, सम्भव हुँदैन म्यासेज गर्नुहोस् है त। अहिलेको लागि धन्यवाद दिन्छौँ हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र, यहाँबाट रेडियो जलजलाबाट टेकमान विश्व प्रिया मगर अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: झलझला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: तयो कागज के मे छिं वा
1: अ झिलकाई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चढ चाहिँ तलि लल पर्दी
0: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधै भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमोली तनहुँ सम्पर्क नम्बर 9840100061 9060673344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मोनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816466683
10: 9560443234
11: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
13: दाजु भाइको के को गफ गफ हुँदैछ
11: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
13: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
13: यो त हाम्रै दमौली बजारको ब्यास दुई सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9646739941

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

ए कहाँ गएर आयो म तिमीलाई माया गर्छु मतलब हुँदैन त कुरा केही गडबड छ

0: तेरो चर्ती कला तेरो बाउला देखा र न भाडी कहाँ छोड्छु म ए ए बा हेर्दै ए तपाईँको छोरीको चर्ती कला हेर्नुहोस् यहाँ हेर्नु भने होइन
1: ठिक छ बस्दै गर म ठिक पार
0: हुन्छ बा हुन्छ हुन्छ हुन्छ हुन्छ।

0: मौली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहु
1: सम्पर्क 9842641633 9817150898 9864603385
3: आहा कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
4: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
3: मैले पनि घर बनाउनु छ भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
5: भूपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहु प्रोप्राइटर भूपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565533119 98560273119

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारीपूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

शुभारम्भ डिजिटल म्युजिक प्रालीको गौरवमय प्रस्तुतिमा पाल्पा भुवन पोखरीमा जन्मनु भएका नवोदित गायक पाल्पाली सूर्यप्रसाद भट्टराईको सुमधुर स्वरमा, त्यस्तै स्वरका थनी चर्चित गायक रामजी खान र चर्चित गायिका पूर्णकला बिसीको सुमधुर आवाजमा, गुलमेली गायक तथा सर्जक निकै सम्भावना बोकेका गुलमेली होमनाथ कुँवरको पृथक लय सिर्जनामा, त्यस्तै गरी गुलमेली गायक तथा सर्जक निकै खुबीका साथ नेपाली लोक तथा दोहोरी गीतमा प्रवेश गर्नुभएका गुलमेली उमेश कुँवरको शब्द सिर्जनामा, पालपाली सूर्यप्रसाद भट्टराईको पहिलो लोक तथा दोहोरी

0: बजेको छ 8:06 PM।
1: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री समीर सामन्ती सँगै उषा किरणको नमस्कार।
2: होल्डिङ सेन्टरमा सुकुम्बासी भोक भोकै सरकारलाई खुला चुनौती, पुनर्वास नभए पुरानै बस्ती फर्कने 7 दिने अल्टिमेटम।
1: साथै प्रदेशले ल्याए बजेट कडाईमा, भूमि मन्त्रालयको बजेट घट्यो, निर्माणाधीन नयाँ संसद हल छिटो तयार गर्न सभामुखको निर्देशन। नेपालले आज रातिदेखि 40 मेगावट बिजुली भारत हुँदै बंगलादेश निर्यात गर्दै।
2: खर्च कटौतीका नाममा कानून पुस्तकालय खारेज गरिँदै निर्णय सोच्याउन बारको माग। शिक्षक सेवा आयोगले मागेका पदमा जिल्लान्तर र अन्तर्स्थानीय तह सरुवा रोक्का। त्रिवीको ट्रान्सक्रिप्ट अब अनलाइनबाटै।
1: युक्रेनमाथि रूसी आक्रमण, 9 जनाको मृत्यु। अमेरिका र इरान बीच सम्झौता हुने भएपछि 3 महिना यताकै धेरै बिन्दुले घट्यो कच्चा तेलको भाव। 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाउने बेलायती प्रधानमन्त्रीको घोषणा।
2: र फिफा विश्वकपमा आज राति 4 रोमाञ्चक खेल हुँदै स्पेन र केप भर्ड भिड्ने। एसियाले फेन्जिङ च्याम्पियनसिपमा नेपाल सहभागी हुँदै 19 सदस्य टोली भोलि भारत जाने।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विस्थापित सुकुम्बासीको विचल्ने सम्बन्धी खबरबाट, काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा डोजर चलेको 1.5 महिना बितिसक्दा पनि विस्थापितहरूको विचल्ने रोकिएको छैन। वास्तविक सुकुम्बासी पहिचानका नाममा किर्तिपुर स्थित होल्डिङ सेन्टरमा राखिएका परिवारहरू आज बिहान भोक भोकै बस्न बाध्य भए। खाना खुवाउँदै आएको संस्था अचानक हिँडेपछि आक्रोशित बनेका उनीहरूले अब सरकारलाई खुल्ला चुनौती दिएका छन्। एक हप्ताभित्र सम्मानजनक पुनर्वास नगरे पुरानै बस्तीमा फर्किएर टहरा हाल्ने उनीहरूको तयारी छ।
6: रोजगारको व्यवस्था त गरिदिनु पर्यो।
7: सरकारले दिनु सकेन भने हामी जहाँबाट आएको के गरेर बस्ने हो? अब सरकारले मारे पनि मारोस्, हामीले बढौँ, हामी त्यहीँ उठानु पर्ने बसेर।
2: गत वैशाख 12 गतेदेखि थापाथली सहितका क्षेत्रमा डोजर चल्दा धेरैको सपना र ओत मियो बिनाको बन्यो। सरकारले वास्तविक सुकुम्बासी छानबिन गर्ने भन्दै सयौं परिवारलाई किर्तिपुरको होल्डिङ सेन्टरमा त पुर्यायो, तर अहिले उनीहरूको गाँसवास र स्वास्थ्य उपचारमा निकै कठिनाई भइरहेको होल्डिङ सेन्टरमा रहनुभएकी एक विस्थापित बताउनुहुन्छ।
6: दिनदिनै आज भोलि यता गर्ने उता गर्ने, यसले खुवाउँछ उसले खुवाउँछ, यो गीत गाएर हिँड्ने काम चाहिँ सरकारले नगरोस्।
7: डक्टर लिएर के भयो, यहाँको दबाई बेग्लै दिन्छ, यो दबाई चाहिन्छ मलाई भने त्यो दबाई नदिने, अनि त्यो यहाँको दिएको दबाई खाएको अहिले मलाई 300 पुगेछ सुगर, अनि प्रेसर 270 पुगेछ अहिले भर्खर इसरोबाट चेकअप गरेर आएको म इस, अनि त्यहाँपछि त्यस्तो औषधि दिन्छ यहाँ, हामी यहाँ बसेर मर्नु छ र, अहिले म बोल्न नसक्नु थरथर कामिरहेछु।
2: विगत केही समयदेखि त्यहाँ राधा स्वामी सत्सङ्गले मेस चलाएर खानाको बन्दोबस्त गर्दै आएको थियो, तर आइतबार राति नै उक्त टोली आफ्ना भाँडाकुँडा खुम्लो खुट्टुरो बोकेर हिँडेपछि आज बिहान सेन्टरमा अन्यलता छायो। अबेरसम्म राज्यका तर्फबाट न पानी आयो न त खानाको कुनै प्रबन्ध भयो। अन्तत भोक सहन नसकेपछि पीड़ितहरू आफैले खल्तीको पैसा जुटाएर चिउरा र दालमोठले पेट भरे। राज्यको यस्तो गैर जिम्मेवारीपनप्रति विस्थापितहरूले आक्रोश पोखेका छन्।
8: बच्चाहरू स्कुल जानु, बच्चाहरू बसेका छन्, खान बगेर बसेका छन्,
7: बाप खोज्छन्, अब भाताहरूले कहाँबाट ल्याएर दिने? हाम्रो घर छैन।
8: अब यता र उता गरेर हामी चाहिँ भेडा बाख्रा जस्तो भयौँ कि, अनि त्यो अरूको घरमा बसेर यसरी कुन बेला आउँछ कुन बेला खान पाइन्छ भनेर बसेर मात्र त भएन नि त। हाम्रो झुप्रो भए पनि त हाम्रो के अरे जस्तो भए पनि हामीलाई होल्डर सेन्टरमा राखेको छ भन्ने छ।
2: दाताको सहारा भन्दा राज्यको दायित्व खोजिरहेका यी विस्थापित परिवारहरूले आज सरकारलाई 11 बुधे माग सहितको साथ दिने अल्टिमेटम दिएका छन्। उनीहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कानून बमोजिम भूस्वामित्व सहितको स्थायी अधिकार दिन माग गरेका हुन्। यदि एक हप्ताभित्र ठोस निर्णय नभए थापा थलीकै पुरानो भग्नावशेषमा फर्किने उनीहरूको चेतावनी छ। भोक अपमान र अनिश्चितताको भूमरीमा परेका यी नागरिकहरूको धैर्यताको बाँध अब फुट्न लागेको छ। होल्डिङ सेन्टरको यो रोदन र चेतावनीलाई सरकारले बेलेमान सुनेन भने काठमाडौँका सड़क फेरि अशान्त बन्ने देखिएको छ।
9: प्रतिनिधि सभामा आज विभिन्न 9 मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ। विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदले बजेटका थुप्रै शीर्षकमा असन्तुष्टि जनाउँदै 12 खर्चका कटौतीका प्रस्ताव पेश गरेका छन्। आज छलफल भएका मन्त्रालयका सम्बन्धित मन्त्रीले भोलि संसदमा जवाब दिने कार्यतालिका छ। यस्तै मन्त्रालयका बजेटमाथि छलफल हुने र बिहिबार सम्बन्धित मन्त्रीले जवाब दिने संसद सचिवालयले जनाएको छ।
2: प्रतिनिधि सभा अन्तर्गतका 4 संशोधित समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका 4 सांसदहरूको जिम्मेवारी हेरफेर गरिएको छ। आज बसेको प्रतिनिधि सभा बैठकले उक्त हेरफेरलाई सहमति दिएको हो। नयाँ जिम्मेवारी अनुसार राष्ट्रपा सांसद राम लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार विकास समितिमा र बोध नारायण श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुग्नु भएको छ। त्यस्तै मनिष रालाई उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिबाट सार्वजनिक लेखा समितिमा र बुद्ध रत्न महर्जनलाई सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा हेरफेर गरिएको छ।
9: सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद हलको निरीक्षण गर्दै काम छिटो सम्पन्न गर्न कड़ा निर्देशन दिनुभएको छ। आज संसद सचिवालयका कर्मचारी सहित निरीक्षणमा पुग्नुभएका सभामुख अर्यालले निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउनु भएको हो। गत जेठ 15 गतेको बजेट भाषण यही नयाँ हलबाट गर्ने भनिए पनि अहिलेसम्म भवन तयार हुन सकेको छैन। निरीक्षणका क्रममा सभामुख अर्यालले निर्माण पक्षलाई हल तयार हुने एकिन मिति तोक्न निर्देशन दिँदै ढिलाइ भएमा दैनिक 1 करोड़ रूपियाँ जरिवा तिराउने चेतावनी दिनुभएको छ। शहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न निर्देशन दिँदै उहाँले रात दिन काम गरेर भए पनि प्रतिबद्धता पूरा गर्नुपर्ने र यस्तो ढिलासुस्ती राष्ट्रकै अपमान भएको बताउनु भएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको मुख्य चाहना नै सुशासन, प्रभावकारी सेवा प्रवाह र मुलुकको तीव्र विकास भएको बताउनु भएको छ। लोकसेवा आयोगको वार्षिक सभाका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताको चाहना पूरा गर्न राज्य संयन्त्र र कर्मचारी तन्त्रलाई समयानुकूल, जनमुखी, सेवामुखी, प्रविधि मैत्री र परिणाममुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। अनुशासित, नैतिकवान र राष्ट्रप्रति समर्पित कर्मचारीले मात्र प्रविधि र स्मार्ट सेवा प्रवाह मार्फत नागरिकको मन जित्न सक्ने उहाँको भनाई छ।
9: नेपालमा डीएनए परीक्षणका लागि तत्काल छुट्टै कानून र डीएनए डेटा बैंक स्थापना गर्न विज्ञले सरकारलाई सुझाव दिएका छन्। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा राष्ट्रिय विधि प्रयोग विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा बोल्दै विज्ञहरूले छुट्टै डीएनए ऐन आवश्यक भइसकेको बताएका हुन्। छलफलका क्रममा विज्ञहरू ओम प्रकाश शर्मा, गोपाल चौधरी र निराजन थापाले उपकरण अभावका कारण फोरेन्सिक ल्याबमा नमूना साङ लागेर बसेको खुलासा गर्नुभएको छ।
2: नेपालले आज रातीदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ। लामो समयको कूटनीतिक र प्राविधिक तयारीपछि नेपालले भारतीय प्रसारण लाइन प्रयोग गरी बंगलादेशमा औपचारिक रूपमा जलविद्युत निर्यात शुरू गरेको हो। बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीका अनुसार ऊर्जा व्यापारको यो नयाँ सृजन आज मध्यरातीदेखि शुरू हुँदैछ। दुई देशबीच भएको सम्झौता अनुसार प्रत्येक वर्षको जून 15 असारको मध्यदेखि नोभेम्बर 15 कार्तिकको मध्यसम्म नेपालले बंगलादेशलाई बिजुली उपलब्ध गराउनेछ।
9: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभएको छ। उहाँले अनावश्यक वा अतिरिक्त रकम माग गरिएमा त्यसको प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर 1151 तत्काल जानकारी गराउन सेवाग्राहीलाई अनुरोध गर्नुभएको छ। पदभार ग्रहण गरेपछि जनगुनासोको सुनवाई र शीघ्र समस्या समाधानलाई प्राथमिकतामा राखेका मन्त्री श्रेष्ठको निर्देशन अनुसार मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी र जवाफदेह बनाउने प्रयास गरिरहनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
1: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
0: हो र?
1: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
0: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
1: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। मधेस सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 1,13,86,00,000 बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मधेस प्रदेश सभामा उक्त बजेट प्रस्तुत गर्नुभएको हो। बजेटमा चालुतर्फ 14,66,32,00,000 र पुँजीगततर्फ 26,47,53,00,000 खर्च प्रस्ताव गरिएको छ, जुन कुल बजेटमा चालुतर्फ 35.5% र पुँजीगततर्फ 64.35% हुन आउँछ।
4: आज वर्षका लागि 32,49,99,00,000 रूपियाँको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरसनले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गर्नुभएको हो। कुल विनियोजन मध्ये चालुतर्फ 12,72,37,78,000 अर्थात 38.5% र पुँजीगत तर्फ 20,02,61,22,000 अर्थात 60.68% र वित्तीय व्यवस्थापनतर्फ 25 करोड़ अर्थात कुल विनियोजनको 0.76% रहेको उहाँले बताउनु भएको छ।
3: बागमी आर्थिक वर्षमा कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयका लागि 6,71,00,000 बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त बजेटले कृषि तथा पशुपन्छी क्षेत्रको विकास तथा कृषकहरूको सहज सेवा तथा वन तथा वातावरण र पर्यावरणको क्षेत्रमा कार्यक्रम तयार गरिएको छ।
4: कोशी प्रदेश सरकारले पूर्वाधार विकासमा 12,38,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ, जसमध्ये प्रदेश सरकारले पालिका जोड्ने सड़क निर्माणका लागि 4,00,00,000 रूपियाँ र जनता आवासलाई 4,50,00,000 रूपियाँ विनियोजन गरेको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आगामी आर्थिक वर्ष 83-84 को बजेट आज प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो।
3: लुम्बिनी प्रदेशको मन्त्री परिषदले भने आगामी आर्थिक वर्ष 2083-84 को बजेट स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गरेको हो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
4: अहिले लुम्बिनीमा बजेट प्रस्तुत गर्ने क्रम रहेको छ। उता कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट घटेको छ। चालू आर्थिक वर्षमा यो मन्त्रालयका लागि 2,57,00,000,000 बराबर बजेट थियो, तर आगामी आर्थिक वर्ष 83-84 लागि 2,52,87,68,000,000 विनियोजन गरिएको अर्थमन्त्री राजीव विक्रम शाहले बताउनु भएको छ।
3: सत्तारूढ़ दलका सांसदहरूबीच बजेट भागबण्डामा सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति भने अनिश्चित भनेको छ। साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची निर्धारण गरिए पनि उक्त समयमा बजेट आउन नसक्ने भन्दै सरकारले प्रदेश सभा सचिवालयसँग राति 9 बजेसम्मका लागि समय सार्न माग गरेको सचिवालयले जनाएको छ।
4: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सड़क अनुगमनका क्रममा काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उपसभापति शर्माले प्रधानमन्त्रीलाई यस्तो आग्रह गर्नुभएको हो। एक भिडियो सन्देश जारी गर्दै शर्माले जिम्मेवार पदमा रहेका व्यक्तिको बोली संयमित हुनुपर्नेमा जोड़ दिनुभएको छ।
3: सरकारले सर्वोच्च अदालत अन्तर्गत रहेको 66 वर्ष पुरानो ऐतिहासिक केन्द्रीय कानून पुस्तकालय खारेज गर्ने तयारी गरेको छ। खर्च कटौतीको बहानामा सरकारले पुस्तकालय बन्द गर्न लागेको भन्दै कानून व्यवसायीहरूको छात्र संगठन नेपाल बार एसोसिएशनले गम्भीर आपत्ति जनाएको छ। बारका महासचिव केदार प्रसाद कोइरालाले आज विज्ञप्ति जारी गर्दै न्यायाधीश कानून व्यवसायी र विद्यार्थीहरूका लागि अति आवश्यक यो बौद्धिक थलोलाई बिना कारण खारेज वा गाभ्ने कार्य नगर्न सरकारसँग आग्रह गर्नुभएको छ।
4: सरकारले सामुदायिक विद्यालयका शिक्षकको सरूवा प्रक्रियामा कडाई गर्दै देशभरका स्थानीय तहमा 3 बुँदे परिपत्र गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदमा जिल्लान्तर

सरकारले सामुदायिक विद्यालयका शिक्षकको सरूवा प्रक्रियामा कडाई गर्दै देशभरका स्थानीय तहमा तीन बुदे परिपत्र गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदमा जिल्लान्तर

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
2: 98460403044।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608।
4: दमौली FM 94.2 समुदायको आवाज।

दमौली डायरीमा म मन्दिरा सडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। बैरेनी जग्गा विकास आयोजनाको दोस्रो चरणका लागि प्रक्रिया सुरु। सर्च एन्ड स्विप अपरेसनमा 11 जना, नियन्त्रणमा 2 जनामाथि अनुसन्धान जारी। पोखरामा टिप्परको ठक्करबाट 1 को मृत्यु। भारतीय कारको ठक्करबाट 1 को मृत्यु, 1 घाइते। र युक्रेनमाथि रुसले हवाई आक्रमण गर्दा 9 जनाको मृत्यु।

अब समाचार विस्तारमा। तनहुँको व्यास नगरपालिका 10 मा सञ्चालित बैरिनी जग्गा विकास आयोजना पहिलो चरण अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको बृहत्तर विस्तार प्रक्रिया अघि बढाइएको छ। साबिक फरक चौर क्षेत्रको करिब 1,360 रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गाधनी तथा मोहीको राय सुझाव र सहमति सङ्कलन कार्य सुरु गरेको हो। नगरपालिकाले दीर्घकालीन योजनाबद्ध र आधुनिक सहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढाइएको हो। बस्तीले साँगुरिँदै गएको सदरमुकाम दमौलीलाई व्यवस्थित सहरी स्वरूपमा रूपान्तरण गर्ने र भविष्यको नमुना सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काम अघि बढाइएको व्यास नगरपालिकाले जनाएको छ। नगर प्रमुख वैकुण्ठ नेउपानेले आयोजनालाई नगरपालिकाको दूरदर्शी विकास दृष्टिकोणको प्रमुख आधारका रूपमा अघि बढाइएको बताउनुभयो। उहाँले भन्नुभयो, सदरमुकाम दमौली आसपासको अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गर्दै योजनाबद्ध सुरक्षित र आधुनिक सहर निर्माण गर्ने हाम्रो स्पष्ट लक्ष्य हो। पहिलो चरणको प्रगतिले जनविश्वास बढाएको छ, त्यसैले आधारमा दोस्रो चरणलाई अघि बढाइएको नेउपाने बताउनुहुन्छ। यो आयोजना केवल पूर्वाधार निर्माण मात्र होइन, व्यास नगरपालिकाको दीर्घकालीन सहरी रूपान्तरणको आधारशिला भएको उहाँको भनाइ छ। नेउपानेका अनुसार स्थानीयवासीको सकारात्मक सहभागिता, नगरपालिकाको नेतृत्व र सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगका कारण आयोजना प्रभावकारी रूपमा अघि बढिरहेको छ। दोस्रो चरणको प्रक्रिया स्थानीय बृहत्तर बैरिनी एकीकृत जग्गा विकास परियोजना समितिको माग तथा सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा अघि बढाइएको हो। प्रारम्भिक अध्ययन अरणीको डिजाइनर्स एन्ड प्लानर्स प्रालीले सम्पन्न गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले आयोजना सञ्चालनका सम्बन्धमा कुनै असहमति वा सुझाव भए सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र जग्गाधनी प्रमाणपत्र र नागरिकताको प्रतिलिपि सहित लिखित निवेदन पेश गर्न सार्वजनिक आह्वान गरेको छ। तोकिएको अवधिभित्र कुनै असहमति नपरेमा आयोजनामा सम्बन्धित पक्षको स्वतः सहमति रहेको मानिने नगरपालिकाले स्पष्ट पारेको छ। यसअघि गुरु योजना अनुसार कुल 1,500 रोपनी क्षेत्रलाई लक्षित गरी आयोजना डिजाइन गरिएकोमा पहिलो चरणमा 261 रोपनी क्षेत्रको काम भइरहेको छ। सो कार्य हालसम्म 85% सम्पन्न भइसकेको छ। पहिलो चरणको प्रगति र पूर्वाधार विकासपछि स्थानीय जग्गाधनीहरू दोस्रो चरणमा समेटिने इच्छुक बनेका हुन्। व्यास 10 का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाका अनुसार सुरुवाती चरणमा केही अन्यल र विरोध भए पनि अहिले आयोजना सफलतापूर्वक अघि बढेकाले स्थानीयवासीमा सकारात्मक धारणा बनेको छ। कुल 9,24,70,000 रुपियाँ लागतमा पहिलो चरणको काम सञ्चालन भइरहेको यस आयोजनामा नगर विकास कोषको 70% ऋण तथा गण्डकी प्रदेश र व्यास नगरपालिकाको 30% लगानी रहेको छ। पहिलो चरण अन्तर्गत सडक सञ्जाल, टेवा पर्खाल र ढल निकासको अधिकांश काम सम्पन्न भइसकेको छ भने खानेपानी लाइन विस्तार र ढल नालाको कभर स्ल्याब निर्माण अन्तिम चरणमा पुगेको छ। विद्युत प्रसारण लाइन विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। आयोजना प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलका अनुसार पहिलो चरणको काम निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यसहित तीव्र रूपमा अघि बढाइएको छ। उहाँले भन्नुभयो, सुरुवाती केही चुनौती भए पनि अहिले आयोजना जनस्तरमै स्वीकृत भइसकेको छ। आधुनिक सहरको स्वरूप देखिन थालेपछि स्थानीय उत्साह थपिएको छ र दोस्रो चरणको माग पनि बढेको छ। बाँकी काम समयमै सम्पन्न गर्ने गरी हामी निरन्तर काममा छौँ। नगरपालिकाले यो आयोजना काठमाडौँ उपत्यका बाहिरको पहिलो व्यवस्थित जग्गा विकास मोडेलको रूपमा स्थापित हुँदै गएको जनाइएको छ। हाल यो क्षेत्र प्राविधिक अध्ययन तथा अवलोकनको केन्द्रका रूपमा समेत विकसित हुँदै गएको मूलले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले सञ्चालन गरेको सर्च एन्ड स्विप अपरेसनका क्रममा 11 जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानमा लागू औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत दोहन रोक्न विशेष अभियान सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा शङ्कास्पद गतिविधिमा संलग्न रहेका आशंकामा
11 जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नियन्त्रणमा लिएका मध्ये अधिकांशलाई आवश्यक सोधपुछपछि छाडिएको भए पनि दुईजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्लाभित्र शान्ति सुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले यस्ता सर्च एन्ड स्विप अपरेसनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। साथै कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ। प्रहरीका अनुसार जिल्लामा अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि नियमित निगरानी र विशेष अभियान सञ्चालन गरिँदै आएको छ। यस अभियानले आपराधिक गतिविधि न्यूनीकरण गर्न तथा समाजमा सुरक्षा अनुभूति बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 27 डाँडाको नाकमा सोमबार भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ। विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको G1K7766 नम्बरको टिप्परले विपरीत दिशातर्फ आउँदै गरेको B80P3530 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विष्णु बहादुर खत्रीको मृत्यु भएको हो। तनहु बन्दीपुर गाउँपालिका वडा नम्बर 1 का 53 वर्षीय खत्रीले चलाएको मोटरसाइकललाई डाँडाको नाकमा दिउँसो 11:15 बजेतिर टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर

स्थिति भएको छ भने टिप्पर र त्यसका चालक तनहु शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 साँकरका 33 वर्षीय पदमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पासवानले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ, अर्का एकजना घाइते भएका छन्। नारायणघाटबाट कावासोतीतर्फ आउँदै गरेको युपी 57CD9010 नम्बरको भारतीय नम्बर प्लेटको कारले गप्र 04001P2307 नम्बरको स्कुटरलाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ। कारको ठक्करबाट स्कुटरको पछाडि सवार उप्सेकोट गाउँपालिका 1 की 77 वर्षीय सावित्री भुसालको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब परीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। दुर्घटनामा घाइते स्कुटर चालक सोही ठाउँकी 40 वर्षीय सीता भुसालको भरतपुरमा उपचार भइरहेको छ। दुवै सवारी साधन र कार चालक भारतको उत्तर प्रदेश जिल्ला सुखी नगर कसैयाकी 43 वर्षीय करुणा निधान मिश्रलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। युक्रेनका विभिन्न सहरहरूमा रुसले गरेको भीषण मिसाइल तथा ड्रोन आक्रमणमा परि 9 जनाको मृत्यु भएको छ भने कैयौँ मानिसहरू घाइते भएका छन्। यस आक्रमणका क्रममा राजधानी किभमा रहेको 11औं शताब्दीको ऐतिहासिक धार्मिक स्थल डोर्मिसन क्याथेड्रलमा ठुलो आगलागी हुनुका साथै गम्भीर क्षति पुगेको छ। युक्रेनी अधिकारीका अनुसार राजधानी किभमा भएका आक्रमणहरूमा 4 जना नागरिकको ज्यान गएको छ। त्यस्तै उत्तर पूर्वी सहर खार्किभमा रुसी आक्रमणपछि सल्किएको आगो निभाउने क्रममा 5 जना उद्धार कर्मीको मृत्यु भएको छ। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत किभ पेचेर्स लार्भा गुम्बा परिसरभित्र रहेको ऐतिहासिक डोर्मिसन क्याथेड्रलमा भएको आक्रमणलाई युक्रेनी प्रधानमन्त्री युलिया स्रिदेन्कोले आफ्ना नागरिक र सांस्कृतिक सम्पदामाथि क्रूर प्रहार भन्दै भर्सना गरेकी छन्। युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले यस राज्य प्रायोजित बर्बरताका विरुद्ध युनेस्को र अन्य अन्तर्राष्ट्रिय संयन्त्र मार्फत तत्काल कदम चाल्न माग गरिने बताएका छन्। किभका मेयर भिटाली क्लिटोच्काका अनुसार रुसी हमलाका कारण कैयौँ आवासीय भवन र सवारी साधनहरूमा आगो लागेको छ। राजधानीका 1,40,000 भन्दा बढी बासिन्दाहरू विद्युत सेवाबाट वञ्चित भएका छन्। किभमा कम्तीमा 23 जना र खार्किभमा 5 जना घाइते भएका छन्। सोमबार युक्रेनको अधिकांश भूभागमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो। युक्रेनको छिमेकी देश पोल्यान्डले सुरक्षा सतर्कता अपनाउँदै आफ्ना लडाकु विमानहरू उडाएको छ। जमिनमा आधारित हवाई रक्षा प्रणालीलाई अलर्ट अवस्थामा राखेको छ। अर्कोतर्फ युक्रेनले पनि रुसको भित्री क्षेत्रलाई निशाना बनाएर जवाफी ड्रोन आक्रमण गरेको छ। मस्कोबाट दक्षिणमा पर्ने रुसी सहर तुलामा युक्रेनी ड्रोन खस्दा 3 जनाको मृत्यु भएको छ भने 1 वर्षका बालक सहित अन्य 3 जना घाइते भएका छन्। रुसी रक्षा मन्त्रालयले रातभर विभिन्न क्षेत्रबाट 123 वटा युक्रेनी ड्रोनहरू खसालेको दावी गरेको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। बैरेनी जग्गा विकास आयोजनाको 2रो चरणका लागि प्रक्रिया सुरु। सर्च एन्ड स्विप अपरेसनमा 11 जना नियन्त्रणमा 2 जनामाथि अनुसन्धान जारी। पोखरामा टिप्परको ठक्करबाट 1 को मृत्यु। भारतीय कारको ठक्करबाट 1 को मृत्यु, 1 घाइते। र युक्रेनमाथि रुसले हवाई आक्रमण गर्दा 9 जनाको मृत्यु।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कारले दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98560 66056

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98-460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 मा पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73-344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98466-14-438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 98164-66-83,
13: 98560-43-234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413-38290, 98171-51-760।
15: अन्त नजर मारी जाउँ जान्न पटक्कै, ए निलो
13: तमोलिया FM 94.2 समुदायको

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98-41-12-07-40।
2: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: संपूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यस्तै न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560867।
3: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कारवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ,
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने सुरुवात होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठुलो संख्यामा नेपाली सहितका गैर कानुनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पढिन र दाहालबाट सुन्नुहोस्। लेबननको सरकारी सञ्चार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबननी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबननका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काचले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुँदाहरू अझै अस्पष्ट छन्। वासिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी सञ्चार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रुसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली सङ्घका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले योभन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रुसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्युजिल्यान्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कारवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्, फणिन्द्र दाहालबाट।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी सञ्चार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उपविदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने, दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कारवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यवहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कारवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन्, विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसङ्ग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कडाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी सुरुमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौँ।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर

0: बसेको थियो, सरज्यू त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने सुरुवात होला भन्ने बुझ्छु मैले।
1: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौँ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
0: अब यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बिचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
1: यसमा चाहिँ यो समस्या आउनुको कारणबारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
0: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
1: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्, त्यस कारणले मात्रै
0: अनुमान त धेरै हुन्छन्। तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
1: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ? किनभने व्यवसायीहरूले बङ्गलादेश, पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
0: उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिरको चाहिँ बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन। त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुनसक्छ, तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
1: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन्, ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
0: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नातिनु होला, समाधान चाहिँ निस्कन्छ।
1: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
0: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
2: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानुनी हैसियतमा रहेका श्रमिकहरू विरुद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जुन महिनाको 4-10 तारिखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौँ।
3: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र दम्माम, जुबेर लगायतको क्षेत्रमा 37 र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47।
4: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे चाहिँ?
3: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको, अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था, वा विशेष गरी यहाँ चाहिँ यो सडकहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा, सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने, अर्थात् सामानहरू यतिकै चोरिदिने, लगिदिने, निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ तिनवटा कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सडकमा अवाञ्छित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौँ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि, आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानुनी व्यवस्था। यो कानुनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
4: 384,000 जति नेपाली त्यहाँ छन् भनिन्छ।

0: परराष्ट्र मन्त्रालयकै विवरण अनुसार कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर बसिरहेकाहरू
1: 50,000 एक लाखसम्मको संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अङ्ग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्ट्याटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अप टु डेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाऊ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98 466 14 438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
9: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: व्यास 11, मुसे खोला 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 98 16 64 66 83,
8: 98 560 43 234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजुभाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको व्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, व्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98 083 80 384, 98 46 37 39 31।
9: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
13: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
14: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
13: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
14: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।

0: जय नेपाल, सत्य सेवा सुरक्षणम। प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक अनलाइन बेटिङ प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
2: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा रूपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका 10 स्थित लुम्बिनी विकास कोष परिसर विश्व शान्ति दीप अगाडि असार 1 गते आयोजित शान्ति पदयात्रा तथा आत्महत्या, लागु औषध दुर्व्यसन, सड़क दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित शान्ति पदयात्रा लिटल बुद्धदेखि सुरु भई अन्तर्राष्ट्रिय सभा हलमा पुगेर सम्पन्न भएको थियो। पदयात्रामा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना कार्की, मध्यपश्चिम प्रितना बुटवलका प्रमुख उपरथी हिगमत बहादुर विष्ट, रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो। शान्ति पदयात्रा पश्चात अन्तर्राष्ट्रिय सभा हलमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदयात्राले सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज एवं सरकारवाला सबै पक्षहरू एक आपसमा समन्वय गर्दै एक अर्काको सारथीको रूपमा काम गर्न सकिन्छ भन्ने सामूहिक प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। समाजमा देखा परेका लागु औषध दुर्व्यसनी, आत्महत्या, सड़क दुर्घटना लगायतका अन्य गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएको उल्लेख गर्दै शान्तिपूर्ण समाज सिर्जना गर्नको लागि सबै सरकारवाला पक्षहरूको सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको उहाँले बताउनुभयो। साथै सबैको सामूहिक प्रतिबद्धताको माध्यमले सुरक्षाका चुनौतीहरू, शान्तिका चुनौतीहरू एवं विकासका चुनौतीहरूलाई परास्त गर्दै आगामी दिनमा सुनौलो भविष्य कोर्न सक्षम हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो। लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले आफ्नो शुभकामना सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर साईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। नेपाल प्रहरी केन्द्रीय संगीत विद्यालयबाट ब्यान्ड डिस्प्ले प्रस्तुत गरिएको उक्त कार्यक्रममा एसिड आक्रमण तथा जलन सम्बन्धी जनचेतनामूलक प्रस्तुति एवं लागु औषध दुर्व्यसनी, सड़क दुर्घटना, आत्महत्या तथा बाल विवाह सम्बन्धमा नाटक प्रस्तुतिका साथै लागु औषध दुर्व्यसनबाट पीड़ित भई समाजमा पुनर्स्थापित भएका व्यक्ति अनुभव सहितको प्रस्तुति गरिएको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जेठ 30 गतेदेखि असार 1 गतेसम्म 3 दिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ, जस अन्तर्गत बुटवल स्थित प्रहरी तालिम केन्द्रमा ह्याक फर सेफ्टी र लुम्बिनीमा पिस वर्क शान्ति पदयात्रा सञ्चालन गरेको थियो भने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र BICC कम्युनिटी अवेरनेस प्रोग्राम आयोजना हुँदैछ। ह्याक फर सेफ्टी मार्फत प्रविधिमा रुचि राख्ने युवा विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नव प्रवर्तनकर्ताहरूसँग जोडिन खोजिएको छ। आजको सुरक्षा चुनौतीसँग जुझ्न केवल परम्परागत उपाय पर्याप्त छैनन्, त्यसैले युवाहरूलाई प्रविधिको माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग तथा प्रहरी सेवामा योगदान दिन आह्वान गरिएको छ। पिसवाक मार्फत बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्न खोजिएको छ। उक्त कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न क्षेत्रका सरकारवाला सँग प्रत्यक्ष अन्तर्क्रिया र जनचेतनामूलक सन्देश प्रवाह गरिएको छ। शान्ति केवल प्रहरीको जिम्मेवारी होइन, सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देश प्रवाह गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको छ। त्यस्तै BICC आयोजना हुने कम्युनिटी अवेरनेस प्रोग्राम मार्फत विशेष गरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्दो साइबर अपराध, लागु औषध दुर्व्यसन, सड़क सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली वचन र व्यवहारमा सुधार गरी अनुशासित एवं कर्तव्यनिष्ठ भई उच्च व्यवसायिक प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने बताउनु भएको छ। हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा खटिजान लाग्नुभएका प्रहरी निरीक्षकहरूलाई जेठ 29 गते नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनका क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। प्रहरी महानिरीक्षक कार्कीले आफ्नो क्षेत्रमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान ऐन कानूनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही वहन गर्न निर्देशन दिनुभयो। सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवं परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै संगठनको साख वृद्धि हुने गरी कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
2: अपराध समाचार। नियन्त्रित लागू औषध ट्रामाडोल 30,000 ट्याब्लेट सहित 12 जिल्ला सिमरौनगढ नगरपालिका 3 बस्ने 35 वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक 32 वर्षीय अहमद लड्न र 33 वर्षीय मोहम्मद सदामलाई ललितपुर महानगरपालिका 23 जेठ 30 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीमा अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा जिल्ला सैलुङ गाउँपालिका 2 45 वर्षीय रुकु कुमारी श्रेष्ठ र मोरङ जिल्ला उर्लाबारी नगरपालिका 6 35 वर्षीय शैलेन्द्र साक्यलाई जेठ 27 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये रुकु कुमारीले अमेरिका पठाइदिन्छु भन्दै एकजना पीडितबाट 35 लाख रुपियाँ र शैलेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 3,50,000 रुपियाँ ली सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले रुकु कुमारीलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका 8 र शैलेन्द्रलाई काठमाडौँ महानगरपालिका 11 पक्राउ गरेको हो।
2: लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित बङ्गलादेशी नागरिकहरू 39 वर्षीय मोहम्मद इन्टाज अली र 50 वर्षीय मोहम्मद जाकिर हुसेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ 28 गते प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोहम्मद इन्टाज अलीको साथबाट स्रोत नखुलेको नेपाली 10,25,000 रुपियाँ र जाकिर हुसेनको साथबाट स्रोत नखुलेको नेपाली 12,34,000 रुपियाँ, अमेरिकी डलर 1,000 र मलेसियन रिङ्गिट 20,000 सहित पक्राउ गरेको।
0: लिखत सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा पर्सा जिल्ला वीरगंज महानगरपालिका 9 53 वर्षीय सुबोध कुमार शुक्ललाई जेठ 28 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठको नक्कली सिफारिस पत्र वाल्मीकि विद्यापीठको नाममा विदेशी नागरिकहरूबाट शुल्क लिई काटिएको आमदानी रसिद लगायतका कागजातहरू तयार गरेको खुल्न आएको छ। उनको साथबाट चीन ताइवान लगायतका मुलुकहरू का नागरिकहरूको राहदानी 6 नक्कली आमदानी रसिद 3 अमेरिकन डलर 300 14,630 भारतीय रुपियाँ 1,64,000 नेपाली रुपियाँ र खाली लेटर प्याड 10 पाना समेत प्रहरीले बरामद गरेको छ।
2: ढाका चोरी मुद्दाका फरार प्रतिवादी दोलखा जिल्ला सैलुङ गाउँपालिका 8 44 वर्षीय सुनिल श्रेष्ठलाई जेठ 29 गते प्रहरीले पक्राउ गरेको छ। उक्त मुद्दामा नक्खु कारागार ललितपुरमा 5 कैद सजाय भुक्तान गरिरहेको अवस्थामा 2082 भदौ 24 गतेको आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका 9 प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक अनलाइन बेटिङ।

0: कुमार, ए कुमार।
1: हजुर।
0: होइन, सुतिसकेको हो कि क्या हो?
1: अब सुत्ने तर्खर गर्दै, राति राति हुल बनाएर कता आऊ तिमीहरू फेरि?
0: अनि वर्ल्ड कप चलिरहेको बेला पनि सुत्ने हो त? जा मिन्ट गेम हेर्न।
1: होस्, मलाई त त्यति इन्ट्रेस्ट पनि लाग्दैन, तिमीहरू हेर।
0: कहाँ त्यसो भनेर हुन्छ? एक महिना त हो नि, चार वर्षमा एकपल्ट हुने वर्ल्ड कप हेरेर मजा लिने मौका पनि गुमाएर हुन्छ त कहीँ? जामिड, सबै बसेर ठुलो स्क्रिनमा हुटिङ गर्दै हेर्नुको मजा बेग्लै हुन्छ नि।
1: त्यो त हो।
0: अनि यो पाली बेटिङमा पैसा लाउने होइन त? अनि
1: कहाँ बेट लाउने कुरा गरे, पैसा हुनु परेन?
0: अरू बेलाको गेम पो खासै बुझिँदैन र बेट लाउन डर मान्न पर्छ। वर्ल्ड कपमा त लगभग जित हार सबै थाहा भइहाल्छ हामीलाई। चट्ट दिमाग लगाएर दाउ राख्ने, जितिहालिन्छ नि, के चिन्ता गरिरह भने?
1: त्यो पनि हो।
0: अनि यो त अवसर पनि हो नि, फेरि लाखौ लाख बेट लाउन पर्ने पनि होइन, 50 रुपियाँबाटै सुरु गर्दा भइगयो त। एकदमै थोरै जित्ने सम्भावनामा 1-2 सय राखेर 2-4 लाख रुपियाँ जित्ने अवसर हुन्छ। यस्तो अवसर गुमाएर हुन्छ त?
1: त्यस्तो त जित्ने सम्भावना हुँदैन, के बेटिङ लाउनु?
0: पक्कै जित्छ जस्तोमा त अनि 1000 हालेर जम्मा 1500 आउँछ, त्यति 500 जित्नको लागि के रिस्क लिनु त? भाग्य नै रहेछ भने त एक रातमै घर पक्किनिन्छ त साथी।
1: त्यो त हो है। अनि बेटिङ चाहिँ को मार्फत राख्ने त? हाम्रो सिधै कनेक्सन छैन फेरि।
0: त्यसको चिन्तै नगर्न, दाईहरू पनि हुनुहुन्छ क्या, हामीले कुनमा राख्ने भनेर भन्ने होइन, अनि कति पैसा राख्ने उहाँहरूको वालेटमा लोड गर्दैपछि त भइहाल्छ नि।
1: मलाई त खासै आउँदैन।
0: वर्ल्ड कपमा त सबै थाहा भइहाल्छ नि, कुन टिम जित्छ, खेल बराबरी हुन्छ कि हुँदैन, कति गोल हान्छ, यस्तै टार्गेटमा पैसा राख्ने त हो नि के? त पनि ल्याङल्याङ गर्छस् भने जति हाई रिस्कमा बेट राख्न सक्यो उत्ति ठुलो रकम जित्ने हो क्या, यति त थाहा छ त तँलाई?
1: त्यो त थाहा छ। ल ल, जाउँ जाउँ, तैँले पनि के भनिस्, के हेत्तरीका सुत्न लागेको मान्छेलाई।
0: गइहालौ न, हतार भइसक्यो कि यहाँ। ल कुमार, हेर त कुनमा राख्ने तैँले?
1: अनि तैँले कुनमा राखेको त?
0: मैले त बराबर हुन्छ भन्नेमा राखेको छु, हेर त, पक्का बराबर हो जस्तो लाग्छ मलाई त। तपाईँलाई के लाग्छ दाइ?
2: हामीलाई केही थाहा हुँदैन भाइ, तपाईँहरूलाई जे लाग्छ त्यसमै राख्नुहोस्, बाँकी जितेपछि पैसा पाउनुको हारे गयो त्यति थाहा हुन्छ भाइ हामीलाई।
1: त्यो त हो दाई। ल, मेरो चाहिँ यसले जित्छ भन्नेमा राखिदिनुहोस् त दाई, कति राख्दा ठिक होला दाई यसमा? दाईले भन्दैछ यसो मिल्थ्यो कि?
2: 50 रुपियाँदेखि जति पनि राख्न मिल्छ, जित्नु भयो भने जति राखेको त्यसको 5 गुणा थपेर दिन्छ, हारे पैसा जान्छ है केटा हो, कति राख्नुहुन्छ तपाईँहरूको विचार, पछि मन दुखाइ गर्न पाइँदैन नि।
1: ल, यसमा 2000 राखिदिनुहोस् दाई है।
0: यो पाली केटोले कमाउने भयो। ल ए, हान हान हान हान हान, हेर हेर हेर हेर हेर, त ठ्याक्कै हान्यो हान्यो, एस एस एस, जित्यो जित्यो, मैले कमाउने भए क्या पैसा त, हेर त।
1: त्यही त भने, यो वर्ल्ड कपमा त तँपो लक्की छ जस्तो छ क्या भने।
0: ठिक भनिस् तैँले, हान हान हान हान हान्यो।
2: होइन, को हो? एक केटा हो, कोही साथी बोलाउन बाँकी थियो र?
0: कोही छन् जस्तो त लागेको थिएन, कोही आए कि जस्तो छ।
2: जाऊ त राजु, ढोका खोला।
3: ल, कोही हलचल गर्दैन, सबले हात माथि गर्नुहोस् त।
2: प्रहरीलाई कसले सूचना दियो? एकडा भाग
3: भाग्छ त्यति सजिलै, प्रहरीले चारैतिरबाट घेरेको छ। ए भाइ, हो यी सबैले समाता त, हलदार साहब, त्यो सबै सामान जफत गर्नुहोस् र सबैलाई गाडीमा हाल्नुहोस्, त्यो मोबाइल त्यो पनि टिप्नुहोस् त। ल, उतातिर नि छ।

0: अनि भाइ हो, नेपालमा अनलाइन सट्टेबाजी पूर्ण रूपमा प्रतिबन्ध छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि त्यसरी सञ्जाल नै बनाएर सट्टेबाजी खेलाउने यो गैर कानुनी कार्य हो भन्ने थाहा छैन तपाईँहरूलाई?
1: म्याम, मैले पनि आफैले खेलाउने होइन, कुनमा बेट लाउने हो भन्ने यकिन गरेर अर्को टिमलाई पैसा हालिदिने हो म्याम। जितेमा पैसा हालिदिन्छन् र मैले केही पर्सेन्ट मार्जिन राखेर बेटिङ राख्नेहरूलाई दिन्थे, नजितेपछि त पैसा गइहाल्थ्यो। यो बाहेक मलाई अरू केही पनि थाहा छैन म्याम।
0: ए कुरा यसो पो, अनि तपाईँहरू चाहिँ बेटिङ लाउने होइन त?
2: विश्वकपको मौकामा सबैले बेटिङ लाउँदा यसो हामी पनि लाउन त भनेर हो म्याम। हामीबाट गल्ती भयो म्याम, हामीलाई माफ गरिदिनुहोस्।
0: हेर्नुहोस्, अहिले विश्वकप चलिरहेको छ, यो बेला विश्वकप हेरेर मन परेको देश र टिमलाई समर्थन गर्नु त अलग कुरा भयो। त्यस बाहेक यस्तै अनलाइन बेटिङ तथा सट्टेबाजीको प्रलोभनमा पर्दा एकैछिनमा करोडौंको क्षति पनि हुन्छ है?
2: त्यो त हो म्याम।
0: सुरुमा त केही रकम जितेको जस्तो देखिएला, तर पछि धेरै रकम खेल्न प्रेरित गरिन्छ र कमाउने होइन आफ्नो भएको रकम समेत गुमाउने निश्चित हुन्छ। त्यसैले बेटिङ आर्थिक जोखिम मात्र होइन, यसले पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्छ। बरु आफ्नो टोल छिमेकमा वरपर कसैले अनलाइन बेटिङ सञ्चालन गरेको अथवा कसैलाई सहभागी गराएको थाहा भयो भने तुरन्त नेपाल प्रहरीलाई जानकारी गराउनु त कता हो कता। तपाईँहरू झन् आफै संलग्न हुनुभएको छ यसमा।
2: विश्वकप हेरेर मजा लिनुको साटो छिट्टै पैसा कमाउने लोभले गर्दा अनलाइन बेटिङमा लाग्यो म्याम। एकपल्टलाई हामीलाई केही नगर्नुहोस् म्याम।
0: विश्वकपको रमाइलो खेल हेरेर मजा लिनुहोस्, तर अनलाइन बेटिङको लोभमा कहिल्यै

0: नाटकमा भाग लिने कलाकारहरू दीपकराज विश्वकर्मा र अम्बिका केसी।
1: हस्त यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र लक्ष्मण विष्ट, सहकर्मी अम्बिका केसी र म दीपकराज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
2: दमौलिया FM 94.2 समुदायको आवाज।
3: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
4: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
3: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
3: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
5: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौं।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
8: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 0 58 00 700,
8: 98 460 40 300।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनीसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौँ।

आदरणीय श्रोतृवृन्द, यी मंगल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ संगीतमय गायत्री भजन।

0: आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँ समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश।
1: कुर्म पुराण, पद्म पुराण, मनुस्मृति, भविष्य पुराण र स्कन्द पुराणमा भनिएको छ, अनारोग्य मनायुष्य अस्वर्ग्यम चाति भोजनम अपुण्यम लोक विद्विष्टम तस्मात् तत्परिवर्जयेत्। अर्थात कुर्म पुराण, पद्म पुराण, मनुस्मृति, भविष्य पुराण र स्कन्द पुराणमा भनिएका यी भनाइहरूको अर्थ हुन्छ, धेरै भोजन गर्नु आयु, स्वर्ग र पुण्यलाई नाश गर्नेवाला हुन्छ र त्यस्तै गरी संसारमा निन्दा गरिनेवाला हुन्छ, त्यसैले अति भोजन गर्न हुँदैन। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, भगवान बुद्धको शरण परौँ।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9452-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: बिहे त आँट्यो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको के गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-56-31-36, 0656-56-04-59। मोबाइल नम्बर 9803-80-384-9046-37-39-1।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: पार्ने कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको छ। मालपुत्र नापीले मंगलबारदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई मन्त्रालयले पत्र पठाएको छ। केही मालपुत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्थापन व्यवस्था मन्त्री प्रतिभा रावलले बताएकी छन्। तर कुनै बहाना नगरी प्रतिवेदन कार्यान्वयनमा जान्छ, मन्त्रालयले काम थालिसकेको छ उनले भनेकी छन्। अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ, केही सातामै नतिजा देखिन्छ उनको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने उनले दावी गरेकी छन्। मन्त्रालयले गुठी जग्गा सम्बन्धी सूचना जारी गरिसकेको छ। मन्त्री रावलले भनिन् अन्य प्रतिवेदन पनि क्रमशः कार्यान्वयनको निर्णय हुन्छ। मन्त्रालयले सोमबार नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्यीय सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा सोमबार छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम शुरू भइसकेको बताएका छन्।
1: क्यान्सरको औषधि पाउनै कठिन शीर्षकमा गोर्खापत्रमा खबर छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालमा ती औषधिको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ। भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधिको मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो। सोही अनुसार शुक्रबार भारतको राजपत्रमा मूल्य संशोधन सम्बन्धी सूचना प्रकाशित भएको थियो। नेपाल औषधि आयातकर्ता संघका अनुसार हाल भारतमा यी औषधिको मूल्य नेपालभन्दा करिब 71% बढ़ी छ। औषधि व्यवस्था विभागको निमित्त महानिर्देशक शिवानी खड्गेले देशमा क्यान्सर औषधि आपूर्तिमा कठिनाई देखिएको जानकारी दिँदै मूल्य प्रणालीमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। महानिर्देशक खड्गेका अनुसार नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा समस्या देखा परेको हो। खड्गेले भन्नुभयो, कतिपय औषधि नेपालमा महँगो र कतिपय भारतभन्दा सस्तो अवस्थामा छन्। स्वचालित मूल्य प्रणाली नहुँदा यस्तो असन्तुलनका कारण आपूर्तिमा समस्या देखिन थालेको छ। उहाँले भारतमा औषधिमा मूल्य वृद्धि भएको जानकारी दिँदै त्यसको प्रभाव नेपालमा पनि देखिएको बताउनुभयो।
0: ५३ चिया उद्योग बन्द 4 गते